Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ। यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 23 गते शनिबार, सन् 2026 जून 6 तारीक अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको काभ्रेको रेडियो सेफर 88.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल।
0: बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प, प्राय मूल्य समायोजन बारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
1: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या, सर्पले टोक्ने बित्तिकै तुरन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
4: सर्पदंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको चाहिँ राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
0: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित डिप्के, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
1: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टीम च्याम्पियन।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: काया कैरनमा अब खबरको सिलसिला। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको 41 दिन बित्यो। राधास्वामी आश्रम किर्तिपुर काठमाडौँमा वैशाख 12 बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा हुनुहुन्छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्ती बाहेक आफूहरूको व्यवस्थापनमा सरकारले कुनै ठोस योजना बारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुगेका थिए। अहिले बैंक खाता पनि खोल्न आएका छन्, तर हामीलाई कहिले व्यवस्थापन हुन्छ भनेर सोद्धा जवाफ आउँदैन उहाँले भन्नुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर टहरा खाली गर्न निर्देशन दिँदै वैशाख 11 छ बुधे सूचना निकालेर 10-15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको थियो। यसबारे प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अहिले आफूहरूले केही बोल्न नमिल्ने बताउनु भएको कान्तिपुरमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार 388 घरका 1488 जना होल्डिङ सेन्टरमा आश्रित छन्। सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्यल उत्पन्न भएको छ।
7: मध्यपूर्वको द्वन्द्वका कारण बिटुमिन र डिजलको मूल्य वृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण ठप्प भएको छ। बढ़ी मूल्य तिर्दा पनि बिटुमिन नपाइएको आयोजनाहरूले जनाएका छन्। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अरनीको राजमार्ग अन्तर्गत सूर्यविनायक धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षमै पहिलो तहको कालोपत्र सक्ने लक्ष्य थियो। यसलाई दुई खण्ड गरेर ठेक्का गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू मध्य पहाड़ी, हुलाकी, कोशी, कालीगण्डकी, कर्णाली राजमार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग अर्थात फास्ट ट्र्याकमा बिटुमिन नभएर कालो पत्र रोकिएको छ। मदन भण्डारी राजमार्ग, नागढुङ्गा मुगलिन, काकरभिट्टा लौकही सड़क खण्डमा पनि कालो पत्र प्रभावित बनेको छ। बिटुमिन सकिएपछि काम रोकिएको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका प्रमुख केशव प्रसाद ओझाले बताउनुभयो। राष्ट्रिय गौरवका रूपमा रहेको पुष्पलाल मध्य पहाड़ी राजमार्गमा पनि कालो पत्र हुन सकेको छैन। बिटुमिन अभावले कालो पत्र गर्न नसकिएको पुष्पलाल मध्यपहाड़ी राजमार्गका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताउनुभयो। अहिले बिटुमिनको मूल्य वृद्धि र अभावले गर्दा काम ठप्प बनेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुबेर नेपालीले बताउनु भएको छ। सरकारले निर्माण सामग्रीमा बढ़ेको मूल्यको समायोजन दिने कुरा पटक पटक गरे पनि यसबारे अहिलेसम्म केही निर्णय नगरेको नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष बालकृष्ण थापाले बताउनु भएको छ। बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउनु भएको छ। हिजो भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो। भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, म केही भन्न चाहन्न। त्यसपछि उहाँले चुनाव अघि आफूहरू लेखेको कागज एकपटक पढ्न अनुरोध गर्दै आफूहरू अस्थिरताको पक्षमा नभएको बताउनु भएको हो। नागरिकले स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाइ थियो। उहाँले आफ्नो भ्रमणलाई पारदर्शी र परिणाममुखी भएको दावी गर्नुभयो। यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाट भन्दा फरक रहेको पनि उहाँले बताउनुभयो।
7: तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीदेखि बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेका छन्। स्वदेश फर्काउने प्रयास अपेक्षाकृत सफल नहुँदा मोस्ट वान्टेड सूचीका ठूला अभियुक्तहरू कानूनी दायरा बाहिरै छन्। नेपाल प्रहरी को अनुरोधमा इन्टरपोलले जारी गरेको रेड नोटिस सूचीमा अहिले 98 नेपाली सहित 900 जना फरार अभियुक्त रहेका छन्। धेरैजसो यूएई, मलेसिया, कतार, साउदी अरब तथा अमेरिकामा छन्। अन्तर्राष्ट्रिय सहकार्य, कूटनैतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ प्रक्रियामा ढिलाइ भइरहेको सम्बन्ध अधिकारीहरूको विश्लेषण छ। तुलनात्मक रूपमा सामान्य मुद्दा कि अभियुक्त लाई प्रहरीले सहजै विदेशबाट पक्राउ गरेर ल्याउँदा प्रश्न उठ्न थालेका छन्। गम्भीर प्रकृतिका धेरैजना पीड़ित रहेका मुद्दाका अभियुक्तलाई भने वर्षौंदेखि प्रयास गर्दा पनि किन ल्याउन सकिएको छैन। सहकारी ठगीदेखि बैंकिङ कसुर तथा मानव बेचबिखन जस्ता गम्भीर मुद्दाका अभियुक्तहरू विभिन्न देशमा खुलेआम रहेका छन्। तर सरकारको पहुँच बाहिर नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
6: काया कैरनमा सर्प दंशको जोखिम र बच्ने उपाय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खान, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल, बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प प्राए, साना अभियुक्त धमाधम पक्राउ, मोस्ट वान्टेडहरू मस्त लगायतका खबर प्रस्तुत गरे।
7: अब बाँकी खबर। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पृष्ठको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छन्।
6: गर्मी मौसमको शुरूआतसँगै गाउँघर विशेष गरी तराई क्षेत्रमा सर्पदंशको त्रास बढ़ेको छ। तराईका जिल्लाहरू सहित झण्डै 26 जिल्लाहरू सर्पदंशबाट अति प्रभावित छन्। पछिल्लो दुई दिनमा मात्रै सर्पको टोकाईबाट रौतहट, बारा र कपिल वस्तुमा गरी 3 जनाको ज्यान गएको छ। यसै अवधिमा सर्पले टोकेकाहरू 10 जनाको उपचार भइरहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी औसत 200 जनाले सर्पदंशका कारण ज्यान गुमाउने गरेका छन् भने कतिपय व्यक्तिहरू अंग भंग समेत हुने गर्छन्। डरलाग्दो तथ्य के छ भने यी मध्ये धेरैजसोको सर्पको कड़ा विषका कारण नभई समयमा उपचार नपाउनाले र समाजमा अझै पनि व्याप्त अन्धविश्वासका कारण ज्यान जाने गरेको छ। थप जानकारी सहित महेश केवाली।
11: तराई र पहाड़ी खोचहरूमा हिँड्दा राति भूइँमा सुतिरहेका बेला वा हिँड्दा सर्पले डस्न सक्छ। गाउँघरमा अझै पनि टोकेको ठाउँमा कपड़ा वा डोरीले कसेर बाँध्ने, ब्लेडले काटेर विषालु रगत फाल्न खोज्ने, मुखले चुस्ने वा घाउमा माटो र जड़ीबुटी दल्ने गरिन्छ। त्यति मात्रै होइन, सर्पदंशपछि अस्पताल कुदाउनुको साटो गाउँकै धामी झाँक्री कहाँ झारफुकका लागि पुर्याइन्छ। यसो गर्दा समयमा उपचार नपाएर धेरैको ज्यान जाने गर्छ। त्यसैले सर्पदंशपछि तुरुन्तै अस्पताल लैजानुपर्छ भन्नुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
12: यताउता गर्ने कुरै छैन, तुरुन्त गएर चाहिँ भर्ना भएर एन्टिडोट लिनुपर्छ, होइन एन्टिसिडेन्ट भेनम हुन्छ, हामीले त्यो लिएन भने अब करेट कोब्रा जस्तो होइन त्यसले तुरुन्तै हानि गर्छ नि, कति विषले असर पारिसक्यो भन्ने कुरा आउँछ। त्यसले गर्दाखेरि त्यो जति ढिलो भयो उति जोखिम बढ्दै गयो।
11: तथ्याङ्क अनुसार नेपालमा पाइने कम्तीमा 90 प्रजातिका

0: नपाक्ने, ओछ्यान राम्रोसँग टकटकाएर मात्र सुत्ने, भुइँमा नसुत्ने र राति हिँड्दा अनिवार्य टर्च लाइटको प्रयोग गर्ने हो भने सर्पदंशबाट जोगिन सकिन्छ।
1: देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भागका केही ठाउँमा तथा तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्नेछ। तीन चार दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिन पछि पनि हुन सक्ने मौसमविदको भनाई छ। मौसमविदका अनुसार कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रने मिति हो। आज जून 6 भएको छ। भारतमा तोकिएको औसत मिति जून 1मा मनसून भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ। यसपालि मनसूनमा औसत भन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदले अनुमान गरेका छन्।
2: आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले सुझाव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरकारवालाबाट राय तथा सुझाव माग गरेको हो। सरकारले जेठ 15 जारी गरेको आउँदो बजेटलाई सघाउ पुर्याउने गरी राष्ट्र बैंक ऐन 2058 भएको व्यवस्था बमोजिम आउँदो आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढ़ेको हो। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले निकालेको सूचना अनुसार सरकारवाला विज्ञ र नागरिकले सुझाव पठाउन सक्नेछन्। 5 असारसम्म सुझाव पठाउन सक्नु राष्ट्र बैंकले समय सीमा तोकेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
4: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पंचकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-2403।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। पहिले उहाँ तत्कालीन विद्रोही माओवादीले गठन गरेको जनमुक्ति सेनाका कम्पनी कमाण्डर हुनुहुन्थ्यो। देशमा आमूल परिवर्तनको नारा सहित 26

0: वर्षको उमेरमै उहाँ माओवादी जनयुद्धमा होमिनु भएको हो। उहाँ हुनुहुन्छ कालीकोटका वीरेन्द्र बहादुर भण्डारा। आमूल परिवर्तनका लागि माओवादीमा लागेर विभिन्न मोर्चामा युद्ध लड़ेका उहाँ आशा अनुसार उपलब्धि हासिल नभएपछि त्यो युद्ध र परिवर्तनको नारा माछा माछा भ्यागुतो बन्न पुगेको बताउनुहुन्छ। नागरिकको मुक्तिका लागि बन्दुक बोकेर जंगल जंगल हिँडेको युद्ध मोर्चामा भिडेको भण्डारा अहिले जीवनको अर्को मोर्चामा हुनुहुन्छ, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ। अहिले उहाँ जीविकोपार्जनका लागि माछा बिक्री गर्नुहुन्छ। प्रतिदिन न्यूनतम 25 किलोसम्म माछा बिक्री गर्ने उहाँले यसैबाट वार्षिक 6 लाख रूपियाँ भन्दा बढ़ी आमदानी हुने बताउनुहुन्छ। एक समय परिवर्तनको सपना बोकेर बन्दुक समातेका उहाँको हातमा अहिले तिला नदीका माछा हुन्छन्। भन्नुहुन्छ जीवनको दिशा फेरिएको छ तर संघर्ष भने उस्तै छ। त्यति बेला बम गोला र बारूद बोकेर हिँड्थ्यो, अहिले बिक्रीका लागि माछा बोकेर हिँडिरहनु परेको छ। आफ्ना छिमेकी आफन्त र साथीभाइहरू ठूलठूला सपना बोकेर विदेश पलायन भएको देखेका उहाँ आफूमा विदेश जाने सोच कहिले नआएको बताउनुहुन्छ। आफ्नो माछा व्यापार सन्तोषजनक नै रहेको उहाँले बताउनु भएको छ। भन्नुहुन्छ आफ्नै माटोमा पसिना बगाएर भविष्य खोजिरहेको छु। बिहानै उठेर नागमा बजारबाट माछा ल्याएर जुम्ला बजार कालीकोटको माङमा जुम्लाको गोठी जिउला पातारासीको लासी सिंजाको नराकोट तिलाको राराहिल र तातोपानी गाउँपालिकाको तिलाकोट बजार पुग्छु। यसैमा म सन्तुष्ट छु। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षकको खबर नागरिक दैनिकमा छ।
1: अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने भएको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कक्रोच पीपल्स पार्टीले शिक्षा मन्त्री विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। पार्टीका संस्थापक अभिजित डिप्के अमेरिकाबाट नयाँ दिल्ली पुग्नु भएको छ। अमेरिकाको पोस्टन विश्वविद्यालय पढ्ने 30 वर्षीय स्नातक टिपले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनु भएको छ। उहाँ यसअघि राजनीतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। उहाँले झण्डै एक महिना अघि व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी सीजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय भएको छ। डिपकेले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। दिल्लीमा भीड़ नगर्न समर्थकलाई उहाँको आग्रह छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने खबरमा उल्लेख छ।
0: अब खेल खबर। चाबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण 21 रजत र 13 काँस्य जितै बागमती टीम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सहआयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण 9 रजत र 14 काँस्य प्राप्त गर्यो। 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ। 5 स्वर्ण 2 रजत र 18 काँस्यका साथ गण्डकी चौथो, 4 स्वर्ण 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं, 3 स्वर्ण 6 रजत र 6 काँस्यका साथ मधेस प्रदेश छैटौं अनि 2 स्वर्ण 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश सातौं भयो। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। यसैबीच 19 वर्ष मुनिको टी20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजय शुरूआत गरेका छन्। सुर्खेतको वीरेन्द्र नगरमा हिजोदेखि शुरू भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई 54 रनले हरायो। यो खेल कालुङचुक मैदानमा भएको थियो। त्यस्तै वीरेन्द्र नगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वको टोली कोशीलाई 89 रनले हराउँदै विजय शुरूआत गरेको हो। तेस्रो खेलमा गण्डकीले बागमतीलाई 7 विकेटले हराएको छ।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 वटा विश्वविद्यालयको उपकुलपतिको शर्टलिस्ट सार्वजनिक गरेको छ। सिफारिश गर्न गठित समितिका अनुसार शर्टलिस्टमा रहेका उम्मेद्वारहरूका सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। शर्टलिस्टमा परेका सूचीहरू उज्यालो अनलाइनमा गएर हेर्न सकिनेछ।
0: प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परि चर्चामा आएका नेपाल सरकारका सचिव कृष्ण पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सुरुवा गरी जगेडामा राखिएको छ।
1: सर्वोच्च अदालतले नेपाल वायु सेवा निगममा मनोनित गरिएका 5 संचालक समिति सदस्यको नियुक्ति प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
0: विश्वव्यापी राइड हेलिङ कम्पनी उबरले हिजो नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्महरूको संख्या 4 पुगेको छ।
1: एसी र कक्षा 11-12 परीक्षाहरूमा बरामद गरिएका 496 थान विभिन्न कम्पनीका मोबाइलहरू सिरामा नष्ट गरिएपछि चौतर्फी आलोचना शुरू भएको छ। जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ। मोबाइल सहित 5 स्मार्ट वाच पनि बरामद गरिएको थियो।
0: ई कमर्स प्लेटफर्म दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आचल कुँवरले राजीनामा दिनुभएको छ। कम्पनीको कार्यवाहक प्रबन्ध निर्देशकका रूपमा बीएनई नियुक्त हुनुभएको छ।
1: बागमती प्रदेश ले करिब 47 करोड़ लागतमा हेटौडा सिसौघारीमा निर्माण गरेको धुलो दूध कारखाना निर्माण सम्पन्न भएको 2.5 वर्ष बित्दा पनि परीक्षण उत्पादन सीमित भएको छ।
0: चीनको कोरला नाकाबाट भित्रिएका विद्युतीय गाड़ीको आयातमा कैफियत रहे नरहेको छानबिन गर्न अर्थ मन्त्रालयले गठन गरेको समिति मुस्ताङ पुगेको छ।
1: र भित्री मधेश डडेलधुराको जोगबुढाको उर्वर फाँटे 2 दशक अघिसम्म देशका विभिन्न जिल्लाबाट बसाई सरेर आएका परिवारको आश्रय स्थल थियो। घना जंगल फाँडेर बनाइएका खेतबारी मेहनतले उठाएका घर र विस्तार हुँदै गएको बजार अहिले भने रंगुन पन्तुका खोलाको कटानसँगै क्रमशः रित्तिदै गएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: बोट अनुसारको फल।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्यल।
1: बिटुमिन र डिजेलको भाव बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प। प्राय मूल्य समायोजन बारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
0: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या। सर्पले टोक्ने बित्तिकै तुरन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
1: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित दिपके, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
0: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टीम च्याम्पियन।
1: अन्त्यमा आजको कार्टुन। आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। बजेटमा धेरै बिजुली प्रयोग गर्दा कर लाग्ने व्यवस्था भएको र बजेट भाषणको दिन प्रधानमन्त्रीले ढुक्क हुनुहोस् भनेर फेसबुकमा लेखेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती र सानो छोरा छन्। गर्मीले पंखा चलाइरहेको बेला पंखाको तार झिकेर फाल्दै श्रीमान भन्दैछन्, तिमीहरू ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा अब चलाउन पाइँदैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: समर्थ सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083।

0: वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन पहल भइरहेको मुख्यमन्त्री कणेलको भनाई, संघीय सरकारका कारण दशौं राष्ट्रिय खेलकुदमा ढिलाइ भइरहेको दावी,
1: कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षको हालसम्म 31 जनामा मात्रै संक्रमण पुष्टि, चुनौती भने कायमै,
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित,
1: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णाली पहिलो खेलमै पराजित, लुम्बिनी र गण्डकीको विजयी शुरूआत।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रागोत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम, गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताउनु भएको छ। 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेट महिला क्रिकेट प्रतियोगिताको वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कणेलले क्रिकेटको स्थायी संरचना निर्माणमा आफू केन्द्रित हुने बताउनुभयो। कर्णालीलाई खेल क्षेत्रको हब बनाउनका लागि सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले खेल पूर्वाधार निर्माण गरिरहेको उहाँको भनाइ छ। मुख्यमन्त्री कणेलले 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि संघीय सरकारका कारण ढिलो भएको दावी गर्नुभयो। मुख्यमन्त्री कणेलले संघीय सरकारले कर्णालीलाई बजेटमा जहिले उपेक्षा गर्ने गरेको बताउँदै अहिलेको सरकारले पनि त्यसैलाई निरन्तरता दिएको बताउनुभयो। अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउने भए पनि अंक आइपुग्दा 30 लाख हुने गरेको उहाँको भनाइ छ। नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा क्षण प्रतियोगिता आयोजन गरेको बताउनुभयो। क्यानको कोषाध्यक्ष एवं कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर साईले कर्णालीमा खेलकुद पर्यटनको शिक्षा उच्च शिक्षा सम्भावना रहेको भन्दै यसमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले प्रदेश सरकारले क्रिकेटका पूर्वाधार निर्माण गरिदिए त्यसको संरक्षण रेखदेख र थप समृद्ध बनाउनका लागि खेलले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8औं अधिवेशनको हिजो बसेको 8औं बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको हो। सभामुख नन्दा गुरूङले कर्णाली प्रदेश सभा नियमावली 2081 नियम 39 को उपनियम 4 बमोजिम मुख्यमन्त्री यमलाल कणेललाई नीति तथा कार्यक्रम पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश गर्न समय दिनुभएको थियो। मुख्यमन्त्री कणेलले सभा समक्ष त्यो प्रस्ताव पेश गरेसँगै सभामुख गुरूङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो। बैठकमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता मंगल बहादुर साई, मुख्यमन्त्री तथा मन्त्री प्रदेशसभा सदस्य राजकुमार शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंह, टेकराज पसाई, बिन्दमान विष्ट, दुर्गा बहादुर रावत, कलम बहादुर हमाल, भीम प्रकाश शर्मा, खड्ग बहादुर पोखरेल, लक्ष्मी सुनार, दक्षिणा साई, रणसिंह परियार, तुलसा मल्ल, जानकी सिंह, बलिमाया बुढा, इन्द्र कुमारी साई सहित 25 प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए। बैठकमा भाग लिने प्रदेशसभा सदस्यहरूले कर्णालीको बहुआयामिक गरिबी घटाउने, मानव सूचाङ्क बढ़ाउने, कृषि पर्यटनको विकासतर्फ रोजगारी सृजना गर्न, सड़क सञ्जाल जोड्ने र भूमि मान्छेहरूको आवश्यकता एवं समस्यालाई सम्बोधन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए। प्रदेशसभाको अर्को बैठक आगामी असार 1 गते बस्ने सभामुख नन्दा गुरूङले जानकारी सभालाई गराउनु भएको छ।
1: कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा घट्दो क्रममा देखिएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म 31 जनामा एचआईभी संक्रमण पुष्टि भएको हो। आर्थिक वर्ष 78-79 80 जनामा संक्रमण देखिएको थियो भने आर्थिक वर्ष 79-80 81 38 र 81-82 39 जनामा झरेको निर्देशनालयले जनाएको छ। वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय एड्स तथा रोग नियन्त्रण सम्बन्धी कार्यक्रममा निर्देशनालयले संक्रमणको दर घटे पनि चुनौती भने कायम रहेको जनाएको छ। कर्णालीका विभिन्न एआरटी केन्द्रमा हाल 770 जना एचआईभी संक्रमित नियमित उपचारमा रहेको निर्देशनालयका एचआईभी फोकल पर्सन पदम बहादुर केसीले बताउनुभयो। अहिले प्रदेश अस्पताल सुर्खेत, दैलेख अस्पताल, सल्यान अस्पताल, कालीकोट अस्पताल, रूकुम पश्चिम अस्पताल, राकम कर्णाली आधारभूत अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य

0: केन्द्र भ्यालपुन अस्पताल र दुल्लु अस्पतालबाट उपचार सेवा उपलब्ध हुँदै आएको छ। यी मध्ये प्रदेश अस्पताल सुर्खेतमा मात्रै 290 जना संक्रमित उपचाररत रहेको फोकल पर्सन पदम बहादुर केसीले बताउनुभयो। यस्तै गर्भवती आमाबाट शिशुमा संक्रमण सर्न नदिन संचालन गरिएको कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा 33,740 गर्भवती महिलाको HIV परीक्षण गरेको छ, जुन अपेक्षित संख्याको करिब 79% यो परीक्षण गरिएका मध्ये 2 जनामा संक्रमण पुष्टि भएको छ। केसीले प्रदेशमा HIV परीक्षणको दायरा विस्तार गर्दै गएको भन्दै उपचार सेवामा पहुँच पनि बढ़ेको बताउनुभयो। संक्रमित आमाबाट शिशुमा सर्ने जोखिम कम गर्न समयमै परीक्षण, उपचार र परामर्श सेवालाई प्राथमिकतामा दिएको उहाँको भनाइ छ। यस्तै पछिल्लो 4 वर्षमा 38 जना HIV संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क रहेको छ।
1: यसैबीच एड्स हेल्थ केयर फाउण्डेशनका कार्यक्रम संयोजक संजय कुमार पौडेलले संक्रमितको परामर्श, उपचारमा पहुँच वृद्धि, परीक्षण सेवा विस्तार र स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा सहयोग पुर्याउँदै आएको जानकारी दिनुभयो। उहाँले HIV नियन्त्रण अभियानमा अझै विभिन्न चुनौती कायम रहेको भन्दै कर्णाली प्रदेशमा प्रदेश अस्पताल सुरक्षितसँग सहकार्य गरी सन् 2018 सेवा सञ्चालन हुँदै आएको बताउनु भएको छ। नवीकरण प्लस सुर्खेतका अध्यक्ष देवेन्द्र पाठकले उपचारका लागि दुर्गम जिल्लाबाट सुर्खेत आउने संक्रमितले यातायात खर्चको समस्या झेल्नु परेको गुनासो गर्नुभयो। संक्रमितका लागि आय आर्जनका कार्यक्रम सञ्चालन, पोषणयुक्त खानाको व्यवस्था तथा रोजगारीका अवसर सृजना गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको माग छ। उहाँले HIV संक्रमित प्रति समाजमा अझै पनि लाञ्छना र विभेद कायम रहेको उल्लेख गर्दै समुदाय स्तरमा थप सचेतना आवश्यक रहेको औल्याउनुभयो। संक्रमितलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्न राज्य र समुदाय दुवैको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ। सन् 2030 एड्स महामारी अन्त्य गर्ने राष्ट्रिय लक्ष्य अनुसार संक्रमितको पहिचान, उपचार र भाइरल लोड नियन्त्रणमा विभिन्न लक्ष्य राखिएको र त्यही अनुसार अभियान चलाइएको जनाइएको छ।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, यसलाई भने यो छोटो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084420156।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट क्षार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
7: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: सेवा: दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
9: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
10: रेडियो भेरी FM।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन पहल भइरहेको मुख्यमन्त्री कर्णेलको भनाई, संघीय सरकारका कारण 10 औं राष्ट्रिय खेलकुदमा ढिलाइ भइरहेको दावी, कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षको हालसम्म 31 जनामा मात्रै संक्रमण पुष्टि, चुनौती भने कायमै लगायतका खबरहरू प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर: सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई भीम कमला कमल मल्ल छात्रवृत्ति वितरण गरेको छ। एक कार्यक्रमको आयोजना गरेर बहुमुखी क्याम्पसमा अध्ययनरत 109 जना विद्यार्थीलाई भीम कमला मल्ल छात्रवृत्ति वितरण गरिएको हो। प्रति विद्यार्थी 6,000 रूपियाँका दरले करिब 25 लाख रूपियाँ आक्षे कोषबाट उपलब्ध गराइएको हो। यो छात्रवृत्ति प्रत्येक वर्ष नियमित रूपमा वितरण हुँदै आएको छ। आर्थिक रूपमा कमजोर तर पढ़ाईमा मेहनती विद्यार्थीका लागि लक्षित गरेर सञ्चालन गरिएको यो कार्यक्रमले धेरै विद्यार्थीलाई राहत दिएको क्याम्पस प्रमुख माधव खनालले बताउनुभयो। अहिलेको महँगो समयमा कलेज शुल्क, किताब, होस्टेल र दैनिक खर्च व्यवस्थापन गर्न गाह्रो भइरहेको अवस्थामा यस्तो सहयोगले विद्यार्थीलाई पढ़ाई छोड्नु नपर्ने अवस्था सृजना गरेको क्याम्पस प्रमुख खनालको भनाइ छ। छात्रवृत्ति पाएका विद्यार्थीहरूले यसले आफ्नो पढ़ाईलाई निरन्तरता दिन र भविष्यप्रति आशावादी बन्न सहयोग पुगेको बताएका छन्। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले शिक्षा क्षेत्रमा यस्ता सहयोग अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले गरीब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने र दीर्घकालीन रूपमा देशको विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभयो।
1: यस्तै यसअघि नै क्याम्पसमा 75 लाख रुपियाँ लागतमा निर्माण गरिएको भीम कमला स्मृति भवनको समेत निर्माण गरिएको छ। भवन निर्माणले क्याम्पसको भौतिक संरचना मजबूत बनाउनका साथै अध्ययन अध्यापन र अन्य शैक्षिक गतिविधि सञ्चालनमा थप सहजता पुर्याएको क्याम्पस प्रशासनले जनाएको छ। सहायक क्याम्पस प्रमुख रत्नबहादुर पाण्डेले कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्नुभएको हो भने कार्यक्रममा अक्षय कोषदाता कमला मल्ल तथा उहाँका परिवारका सदस्यहरूको पनि उल्लेखीय सहभागिता रहेको थियो।
0: वीरेन्द्रनगर 11 रहेका दुईवटा विद्यालयमा 131 जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरिएको छ। कर्णाली प्रदेशका सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले क्रियाशील लभ एण्ड होप नेपालले यो सामग्री वितरण गरेको हो। संस्थाले शिव माध्यमिक विद्यालयका 55 जना र कालिका आधारभूत विद्यालयका 76 जना गरी कुल 131 जना विद्यार्थीलाई स्टेशनरी सामग्री विद्यालय पोसाक तथा झोला उपलब्ध गराएको हो। सहयोग प्राप्त गर्ने विद्यार्थी मध्ये अधिकांश साझा रहेका छन्। शिक्षाको आधारभूत आवश्यकता पूरा गर्न कठिनाई भोगिरहेका बालबालिकालाई लक्षित गर्दै सहयोग गरिएको हो। विशेष गरी आर्थिक अभावका कारण शैक्षिक सामग्री र पोषक व्यवस्थापन गर्न नसक्ने परिवारका बालबालिकाका लागि यो सहयोग महत्वपूर्ण मानिएको छ। संस्थाका अध्यक्ष शम्भु शंकर पोखरेलले संस्थाले विद्यालय पोसाक स्टेशनरी सामग्री तथा वार्षिक अध्ययन शुल्क व्यवस्थापनमा समेत सहयोग पुर्याउँदै आएको बताउनु भएको छ। लभ एण्ड होप नेपालले विगत 8 वर्षदेखि निरन्तर रूपमा कर्णालीका विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ।
1: कालीकोटको राजकोट नगरपालिकाको अध्यावधिक बेरुजू रकम 24,19,06,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षण कार्यालयको प्रतिवेदनले नागरिकको वित्तीय व्यवस्थापनमा सुधार आवश्यक रहेको औल्याएको छ। प्रतिवेदन अनुसार नगरपालिकाको आय व्ययतर्फ 1,18,32,00,000 रूपियाँको लेखा परीक्षण गर्दा 2,73,00,000 रूपियाँ बेरुजू देखिएको हो। बेरुजू मध्य 83,00,000 रूपियाँ असुल गर्नुपर्ने, 1,38,07,000 प्रमाण कागजात पेश गर्नुपर्ने तथा 52,82,000 रूपियाँ नियमित गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गरिएको छ।
0: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ल भने अर्को छोटो विश्राम।
6: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगले कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
11: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9015478917।
12: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
13: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
12: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
13: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाकान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
12: अन्कल सेवाहरू,
13: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222 र 98605222।
14: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
15: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: डाक्टरद्वारा दिइने सेवाहरू, छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083590।
10: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। हुम्लाको सिमकोट गाउँपालिका 7 आगलागी हुँदा 3 तले घर नष्ट भएको छ। गैराती सिमकोट 7 महेन्द्र बहादुर साईको 3 तले घर आगलागीबाट नष्ट भएको प्रहरीले जनाएको छ। 7 कोठे भवन आगलागी हुँदा सुन 3 तोला, चाँदी 100 तोला, नगद 2 लाख गरी जम्मा 20 लाख बराबरको क्षति भएको हुम्लाका डीएसपी शंकर खड्काले बताउनुभयो। आगलागीको कारण भने खुलेको छैन।
0: जुवा खेलेको आरोपमा रुकुम पश्चिममा 1 वडाध्यक्ष सहित 6 जुवाले पक्राउ परेका छन्। प्रहरीले त्रिवेणी गाउँपालिका 4 वडाध्यक्ष 40 वर्षका नन्दराम बाठा, मुसिकोट नगरपालिका 11 48 वर्षीय कमल पुन, त्रिवेणी 5 44 वर्षीय दिल्ली बहादुर घरतीलाई पक्राउ गरेको हो। यस्तै त्यही ठाउँका 30 वर्षीय शिव विवश घरती मगर, नन्दकुमार घरती मगर र त्रिवेणी 2 40 वर्षीय मन बहादुर बोहरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। रुकुम पश्चिम प्रहरीले करिब 2 बजेको समयमा राती त्रिवेणी गाउँपालिका 4 लामा खेत स्थित विमल बहादुर खड्काको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको बताउनुभयो। प्रहरीले टोलीले छापा मार्दा जुवा पोखालबाट नगद 1,67,000 रूपियाँ, 1 गड्डी खोलेको र 1 गड्डी नखोलेको तार समेत बरामद गरेको छ।
1: भेरी खबरमा अब खेल खबर। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली कर्णाली प्रदेशले पहिलो खेलमै पराजय बेहोरेको छ। कालोन्चोक क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग 54 रनले पराजित भएको हो। 154 रनको लक्ष्य पाएको कर्णालीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 90 रन मात्र बनाउन सक्यो। कर्णालीका लागि शोभिका साईले 19, त्रिसेना विश्वकर्माले 17 र उमा चौधरीले 16 रन बनाउनुभयो। कर्णालीलाई सस्तैमा समेट्न क्रममा लुम्बिनीका सुप्रिया बुढामगरले 3 तथा आयुषा भूषाल र असना चौधरीले समान दुई विकेट लिनुभयो। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको लुम्बिनीले कस्तुर गौचनको 45 र अन्जी पाठकको 35 रनसँगै 4 विकेट गुमाएर 144 रन बनाएको हो।
0: यसै गरी गण्डकी प्रदेशले पनि प्रतियोगितामा विजय सुरुवात गरेको छ। गण्डकीले बागमती प्रदेशलाई 7 विकेट हराउँदै शानदार सुरुवात गरेको छ। 96 रनको सत वर्ष पछाडिको गण्डकीले 18.1 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। गण्डकीका लागि चन्द्रमाया बरालले 38 र या साईले 22 रन गर्नुभयो भने पहिला ब्याटिङ गरेको बागमतीले 8 विकेट गुमाएर 95 रन बनाएको हो। बागमतीका एली यादवले 32 र सेविका कुमार यादवले 18 रन जोड्नुभयो भने गण्डकीका कुसम गोदार नितु जिप्टी र रञ्जना साउदले समान दुई दुई विकेट लिनुभयो। प्रतियोगितामा आज कालुञ्चो क्रिकेट मैदानमा बिहान 8:30 बजे कोशी प्रदेश र मध्य प्रदेश बीच खेल हुँदैछ। यस्तै वीरेन्द्रनगर रंगशालामा गण्डकी र लुम्बिनी तथा बागमती र सुदूरपश्चिम प्रदेश बीच खेल हुनेछ। वीरेन्द्रनगर रंगशालामा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको प्रतियोगितामा देशका 7 प्रदेशका खेलाड़ीको सहभागिता रहेको छ। प्रतियोगिता 11 दिनसम्म सञ्चालन हुने नेपाल क्रिकेट कर्णाली प्रदेश संघले जनाएको छ। आइसिसी 19 वर्ष मुनिको महिला विश्वकपका लागि नेपाली टोली छनौटको आधारका रूपमा प्रतियोगिता सञ्चालन गरेको हो। प्रतियोगिताको विजेता टोलीले 5,00,000 र उपविजेता टोलीले 3,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन पहल भइरहेको मुख्यमन्त्री कणेलको भनाई। संघीय सरकारका कारण 10 राष्ट्रिय खेलकुदमा ढिलो भइरहेको दावी।
1: कर्णालीमा एचआईभी संक्रमण घट्दै चालू आर्थिक वर्षको हालसम्म 31 जनामा मात्र संक्रमण पुष्टि। चुनौती भने कायमै।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित।
1: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीको पहिलो खेलमा पराजित। लुम्बिनी र गण्डकीको विजय शुरूआत। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
16: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
17: एस ट्राइसका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाओ।
18: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
19: यही जेठ 23 गते शनिबारको दिन
18: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मुनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
20: हार्दिक आमन्त्रण यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट यो कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
21: बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 देखि बिहान 6:30 सम्म स्थान ठाकुरबाबा नगरपालिका साथ कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
2: बाबा आज मेरो साथीको बर्थडे रे, पैसा दिनुहोस् न त, केही गिफ्ट किनेर लिएर जान्छु। उहाँहरू कति धनी हुई बक्सिन्छ, कस्तो राम्रो घरमा बसी बक्सिन्छ, कस्तो गाडी चढी बक्सिन्छ।
3: मान्छे धनी देखे कि खाइ बक्सिन्छ, गई बक्सिन्छ, चढी बक्सिन्छ, तर त्यो पैसा कसरी कमायो, त्यसको पछाडि के छ, केही मतलब छैन है, कसरी बिग्रियो हाम्रो समाज।
2: अनि यो 500 चाहिँ के आउँछ र के किनेर लिएर जानु के बाबा?
3: त्यसो भए नजाऊ न, तिम्रो साथीको बुवा र म एउटै अफिसको, म भन्दा जुनियर हो, तर उसले पैसा कसरी कमायो, के गरी कमायो सब थाहा छ मलाई, तर म त्यसरी कमाउन चाहन्न।
2: हजुर जहिले यस्तै गर्नुहुन्छ के, बस्नुहोस् एक्लै।
22: किन अफसर जानेर, मैले के गरेको छ र,
23: के गर्नु भएको छ, जे गर्नु भएको छैन उहाँको व्यवस्था हुन्छ, हिँड्नुहोस् न खुरुकन हामीसँग।
24: आम्दानीको स्रोत भन्दा धेरै गुणा सम्पत्ति।
3: छोरी आयो बर्थडे पार्टीमा गएर, मैले टिभीमा हेरेको छु तिम्रो साथीको कुरा।
2: हजुरले हिँड्नु भएको बाटो ठिक रहेछ बाबा, तिम्रो बाबालाई आज यस्तै गरी लगेको भएदेखि हाम्रो कसो बेजित हुनुपर्छ हेर त छोरी।
23: इमानदारी त नै सबभन्दा ठुलो सम्पत्ति हो, आफ्नो पदको दुरुपयोग नगर्न।
25: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँ।
26: आमाको दूध बच्चाको पहिलो औषधि हो, जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौ, 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य, स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
27: गर्जन सधैं बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नमस्कार, रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा साथी नारायण पौडेल अनि म भावुक योगीको तपाईंलाई हार्दिक स्वागत छ। गेरुवा गाउँपालिकाको कार्यालयबाट प्रभाव भइरहेका सेवा सुविधाका विषयमा जानकारी दिन तथा आगामी दिनहरूमा गाउँपालिकाको कार्यालयले प्रवाह गर्ने सुविधा तथा लागू गर्ने योजना लगायत विविध विषयमा सूचना दिँदै गाउँपालिकालाई सुन्दर, व्यवस्थित तथा जनभावना मैत्री बनाउने उद्देश्यले यो कार्यक्रमको शुरूआत गरिएको हो।
1: रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा गेरुवा गाउँपालिकाको संक्षिप्त परिचय, यिनै विषय वस्तुसँग सम्बन्धित जानकारी, गेरुवा गाउँपालिकाका जनप्रतिनिधिहरू तथा विभिन्न शाखाका प्रमुखहरूसँग गरिएको कुराकानी, गाउँपालिकाका विविध गतिविधिका साथै सन्देशमूलक जानकारी पनि दिनेछौ।
0: यो कार्यक्रम गेरुवा गाउँपालिकाको कार्यालय पशुपतिनगर बर्दियासँग मिलेर शान्ति बजारमा रहेको रेडियो गेरुवा एफएम 90.7 मेगाहर्जले तयार पारेको हो। यो कार्यक्रम बेलुका यसै समयमा र पुनः प्रसारण भोलिपल्ट बिहान 7 बजेदेखि रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज र रेडियो टाइगर 99.2 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। यसका साथै तपाईँ हामीलाई रेडियो गेरुवा .com.np, टाइगर खबर .com र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
1: गेरुवा गाउँपालिकाको स्थापना विक्रम सम्बत 2073 साल फागुन 27 गते भएको हो। साबिकका पातावार, पशुपतिनगर, गोला र मनाउ गाउँ विकास समिति मिलेर गेरुवा गाउँपालिका बनेको हो। 78.41 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गेरुवा गाउँपालिकालाई 6 ओडाहरूमा विभाजन गरिएको छ। विक्रम सम्बत 2078 सालमा गरिएको जनगणना अनुसार गेरुवा गाउँपालिकामा 33,514 जनसंख्या रहेको छ। बर्दिया जिल्लाको सदरमुकाम गुलरियादेखि झण्डै 35 किलोमिटरको दूरीमा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा नदी, पश्चिममा राजापुर नगरपालिका कर्णाली नदी र कैलाली जिल्ला, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र कैलाली जिल्ला अनि दक्षिणमा राजापुर नगरपालिकाले छुट्याएको छ।
0: जातीय विविधता रहेको यस गाउँपालिकामा विकासका प्रशस्त सम्भावनाहरू रहेका छन्। बर्दियाकै पर्यटकीय गन्तव्यको रूपमा रहेको ओखरिया इन्टेक यसै गाउँपालिका अन्तर्गत पर्दछ। सचेत राजनैतिक दल र उत्प्रेरित गाउँपालिकावासी समेत यो पालिकाका दरिलो अनि दिगो विकासको स्रोतका रूपमा रहेका छन्।
1: गेरुवा गाउँपालिकामा आधारभूत तहदेखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरूमा क्याम्पस 1, 5 मावि, 7 आवि, 1-8, 15 प्रावि 1-5 सँगै 56 प्रारम्भिक बाल विकास केन्द्र रहेका छन्। स्वास्थ्य क्षेत्रमा यहाँ 4 स्वास्थ्य चौकी, 1 आयुर्वेद औषधालय र 1 सामुदायिक स्वास्थ्य इकाइ तथा 72 ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरूले सेवा दिइरहेका छन्।
0: आजको नागरिकसँग जनप्रतिनिधि रेडियो कार्यक्रममा गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारीसँग कुराकानी गर्न गइरहेका छौं। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम नागरिकसँग जनप्रतिनिधिमा।
2: धन्यवाद सर।
0: आराम हुनुहुन्छ? सर्वप्रथम हामी कार्यक्रममा यहाँलाई सबै यो गाउँपालिकाको समग्र शैक्षिक अवस्थालाई कसरी हेर्नुहुन्छ?
2: यस शैक्षिक सत्र 2082 पालिकाको समग्र शैक्षिक स्थिति विगतको भन्दा केही चाहिँ सुधारिएको महसुस चाहिँ भएको छ।
0: यहाँभन्दा पहिला एसटीको नतिजा कस्तो हुन्थ्यो, यसपटक कस्तो रह्यो, कसरी यो अवस्थासम्म ल्याउन सफल हुनुभयो, संक्षिप्तमा बताइदिनुहोस् न।
2: यसभन्दा पहिला पालिका स्तरीय हामीले 5-8 चोटिको पनि लिन्छौँ। तपाईँले एससी पनि भन्नुभयो, एससीको पनि नतिजा चाहिँ सुधारिएको अवस्था छ। विगतका चाहिँ कमजोर भएको विद्यालयको पनि अहिले सुधारिएको र विगतमा राम्रो भएको विद्यालयको पनि जो ठिकै छ, राम्रै छ, अझै राम्रो प्रयास गर्दै हुनुहुन्छ। त्यो चाहिँ अब विद्यालयको चाहिँ अथक मेहनत प्रयास, पालिकाको चाहिँ सहयोग सहकार्यबाट चाहिँ अगाडि बढेको छ।
0: यहाँसँग अघिल्ला कार्यक्रममा पनि हामीले कुराकानी गरेका छौँ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि यहाँले धेरै प्रयास गर्नुभएको छ। के कस्ता कार्यक्रमहरू सञ्चालन गर्नुभयो र यो अवस्थासम्म आयो र आगामी दिनमा कस्ता कार्यक्रम सञ्चालन गर्ने योजनामा हुनुहुन्छ?
2: तपाईँले भने जस्तै विगतमा जसरी चाहिँ पालिकाले कार्यक्रम गरिरहेको भन्ने जानकारी गराइसकेको भन्ने कुराहरू नै हो, त्यही नै हो, नयाँ त त्यस्तो छैन। अब एउटा चाहिँ निशुल्क शिक्षा कार्यक्रम कक्षा 12 लागू भइरहेको अवस्था हो, अनि पालिकाबाट चाहिँ 6 36 आधारभूत तह र माध्यमिक तहमा विषयगत शिक्षक दरबन्दीको व्यवस्थापन पालिकाले गरिँदै रहेको छ, निरन्तरता दिएको छ। त्यसै गरेर विषयगत शिक्षक भेलाहरू अन्तर्क्रियाहरू यो बिचबिचमा भइरहेको छ। जस्तै आइसिटीका ट्रेनिङहरू पनि प्रत्येक वर्ष हामीले दिएका छौँ, यो वर्ष पनि 5 दिने तालिम दियो, अघिल्लो वर्ष पनि दिएको थियो। त्यसरी नै आइसिटीका कार्यक्रमलाई पनि जोड दिएको छ, आइसिटी विद्यालयमा आइसिटी सामग्री र आइसिटी तालिमलाई पनि जोड दिएको छ। विषयगत शिक्षक अन्तर्क्रिया यो वर्षभरिमा 3 पटक, कम्तीमा 3 पटक गरेका थियौँ गत वर्ष पनि, अहिले पनि त्यो कार्यक्रमलाई निरन्तरता छ। अनि शैक्षिक एकरूपता कायम गर्नको लागि हाम्रो प्रयास चाहिँ जारी नै रहेको छ। अनि त्यसै गरेर पहिला पनि मैले तपाईँलाई जानकारी गराए अनुसार विद्यालय नर्स पनि हामीले माध्यमिक तहमा चाहिँ त्यही कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ, त्यसले पनि सपोर्ट गरेको छ। र अहिले भर्खरै यो आर्थिक वर्षमा विद्यालयमा पढ्ने गरिब र जेन्डर र उच्च शिक्षामा पढ्ने जस्तो ब्याचलर लेभलसम्म पढ्ने 12 कक्षा पास भएर केटा गाउँपालिकाबाट पास भएर गएको विद्यार्थी छात्रवृत्ति भनेर पनि यो वर्ष हामीले भर्खरै अब बजेट चाहिँ उहाँलाई सूचना निकालेर त्यो पनि रिलिज हुँदैछ। पैसा चाहिँ उहाँले छात्रवृत्तिको रूपमा विद्यालयको चाहिँ आफ्नो स्तरमा छँदैछ नेपाल सरकारबाट दिने पैसा, त्योभन्दा बाहेक पनि पालिकाबाट करिब 3,45,000 बजेट छुट्याएर अब त्यसमा पनि जनजाति दलित अनि त्यसपछि अपाङ्गता प्राविधिक शिक्षालाई पढ्ने छुट्टै विद्यार्थी त्यसरी छात्रवृत्ति पनि यो वर्ष चाहिँ विनियोजन गरेका छौँ। र अब पछि 2-4 दिनपछि नै हामीले चाहिँ यो उत्कृष्ट शिक्षकलाई उत्कृष्ट चाहिँ विद्यालयलाई सम्मान गर्ने प्रोत्साहन गर्ने त्यो कार्यविधि पनि आएको छ, पास भइसकेको छ। त्यसलाई चाहिँ सूचना निकालेर अब उहाँलाई सम्मान गर्ने प्रोत्साहन गर्ने हौसला दिने त्यो कार्यक्रमहरू पनि अगाडि बढाएका छौँ। अनि अर्को कुरा शिक्षक दरबन्दी मिलान र व्यवस्थापन र मर्ज गर्नु पनि आवश्यकता छ, कार्यविधि बनेको छ। त्यसलाई चाहिँ अहिले यो आर्थिक वर्षमा अन्त्य भएको हुनाले त्यो समय दिनु नसकेको हुनाले अलि 1 महिनापछि गर्ने कि भन्ने कुरा छ, त्यसलाई पनि गर्नुपर्ने आवश्यकता छ। विषयगत शिक्षकहरूलाई मिलान गर्नुपर्ने त्यो चाहिँ गर्न सकिएको होइन, त्यसलाई चाहिँ कार्यविधि मात्रै बनेको अवस्था भएको हुनाले त्यसलाई पनि गर्छौँ। यावत यस्तै विषयवस्तुहरू चाहिँ हामीले गरिराखेकै छ।
3: त्यहाँले विद्यालय नर्सको कुरा गर्नुभयो होइन, त्यसपछिका 753 पालिका मध्ये 2 पालिका, एउटा बागमती प्रदेशको एउटा पालिका, लुम्बिनी प्रदेशको यो गेरुवा गाउँपालिकामा सबैभन्दा पहिले शुभारम्भ भएको यो विद्यालय नर्सको प्रभावकारिताका बारेमा यसो संक्षेपमा बताइदिनुहोस् न।
2: विद्यालय नर्सले हामीले चाहिँ माध्यमिक तहमा जुन विद्यालय नर्सलाई किशोर किशोरीको स्वास्थ्य, यौन प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरूलाई सहजीकरण गर्न र जस्तै विद्यालयमा चाहिँ किशोरीलाई विशेष गरेर आइरन चक्की फोलिक एसिडहरू त्यो चाहिँ खानलाई चाहिँ अलिकति चाहिँ त्यो सहजता पराउन अनि सेनिटरी प्याडहरूको व्यवस्थापन त्यसको विसर्जन लगायतका र पोषण सम्बन्धी कक्षाहरू उहाँले चाहिँ यो सफ्टवेयरको पाटोमा सञ्चालन गर्नुहुन्छ। सफ्टवेयर उहाँलाई सचेतनामूलक अलिकति सचेतन गरिदिए र उहाँले आफ्नो जस्तै वडागत रूपमा हुनुहुन्छ, त्यसमा चाहिँ वडागत रूपमा 5 माविमा हुनुहुन्छ, 3 बाहेक भनौँ न, 3 छैन मावि, 3 बाहेक हुनुहुन्छ र उहाँले चाहिँ आफ्नो मातहतका विद्यालयहरूमा 2 2 र 3 दुइटै हेर्नुहुन्छ भने अरू वडाकाले 1 चाहिँ अनि त्यसपछि 3 र 2 उहाँले हेर्नुहुन्छ, 4 वडाका आधारभूत तह पनि हेर्नुहुन्छ, 5 वडाहरू हेर्नुहुन्छ, 6 वडा भनेको यसरी चाहिँ आफ्नो वडाका मातहतका विद्यालयको चाहिँ आधारभूत तहमा कम्तीमा महिनाको 2-3 भिजिट गरेर त्यहाँको चाहिँ पनि अलिकति वस्तुस्थिति विद्यार्थीको रेकर्ड लिने कुराहरू अलिकति काउन्सिलिङ गर्ने परामर्श गर्ने कक्षाहरू सञ्चालन गर्नुभएको छ। त्यसले विद्यार्थीको त्यो किशोर किशोरीको विशेषत गरेर पढाइमा नियमितता गर्ने कक्षा छाड्ने दरमा चाहिँ कमी भएको छ भनेर विद्यालयबाट रिपोर्ट चाहिँ हाम्रो जानकारीमा आएको छ। यसले चाहिँ अलिकति सहज
3: शैक्षिक गुणस्तर सुधार गर्नमा पनि सहयोग
2: गरेको
3: छ। विद्यार्थीको सिकाइ उपलब्धि अलिक कम भयो भन्ने पनि गुनासो आउँछ बेला बखतमा होइन, यसपटक कस्तो छ, आगामी दिनमा यसलाई बढाउनलाई कस्तो प्रयास गरिरहनु?
2: अब विद्यार्थीको सिकाइ उपलब्धि अब निरन्तर बढ्नुपर्छ, निरन्तर बढ्ने प्रयास हो। कहिले काहीँ चाहिँ अब चाहिँ अघिल्लो वर्षभन्दा यो वर्ष अथवा यो वर्षभन्दा अघिल्लो वर्ष आगामी वर्षहरूमा चाहिँ कम हुने घट्ने बढ्ने त त्यो भइ नै राख्छ, तथापि चाहिँ विगतको भन्दा अहिले सुधारिएको छ। र यस आर्थिक वर्षमा हामीले त्यो अतिरिक्त कक्षा भनेर उपचारात्मक कक्षा रिमेडियल कक्षा भन्छखेरि यसलाई पालिकाबाट पनि बजेट विनियोजन गरेर 17 पहिला आएको रहेछ, हामीले चाहिँ पालिकाबाट पनि 4 रुपियाँ बजेट विनियोजन गरेर कक्षा 3, 5, 8 फोकस गरेर हुन त विद्यालयले अरू कक्षालाई पनि चलाउनु भएको थियो, कमजोर भएका विद्यार्थीलाई एक्स्ट्रा क्लास चाहिँ मङ्सिरदेखि फागुनसम्म चलाउनु भयो, त्यसको लागि पैसा हामी व्यवस्थापन 4 रुपियाँ पालिकाबाट यो वर्षमा चाहिँ व्यवस्थापन गर्यौँ, त्यसले पनि केही सपोर्ट गर्यो होला। अभिभावक शिक्षा कार्यक्रम चलाउँदैछौँ, अहिले स्कुलमा दिएछौँ, अहिले स्कुलमा उहाँहरू सञ्चालन गर्दै हुनुहुन्छ, कार्यक्रममै हुनुहुन्छ। अनि पढाइ कुना व्यवस्थापन सम्बन्धी प्रत्येक प्राविलाई 12 प्राविलाई पढाइ कुना व्यवस्थापनको लागि अहिले नै यही जेठ महिनामा अन्तिम अन्तिममा छ, कतिपयले कार्य देश लिएर सम्झौता गरेर गइसक्नु भएको छ, कार्यक्रम गर्दै हुनुहुन्छ भने दुई चारवटा विद्यालय अझै लिने चरणमै हुनुहुन्छ, उहाँले गर्नुहुन्छ त्यो पढाइकुना सम्बन्धी व्यवस्थापन, पढाइकुनाका सामग्री पनि व्यवस्थापन गर्ने, विद्यालयमा ल्याउने, किनेर राख्ने र त्यो अभिभावकलाई पनि सचेत बनाउने त्यो कार्य पनि कार्यक्रम पनि प्रारम्भिक तहमा गर्दै हुनुहुन्छ। आमी र मामीमा चाहिँ अभिभावक सचेतना कार्यक्रम गर्दै हुनुहुन्छ, हामीले विद्यालयले नै सम्झौता गरेर दिएका छौँ, त्यसले पनि केही सुधार गर्छ भन्ने अपेक्षा चाहिँ लाग्यो।
3: कति छन् सामुदायिक विद्यालय संस्थागत, कति छन् सामुदायिक र संस्थागत बीचको शैक्षिक अन्तरलाई कसरी?
2: सामुदायिक र संस्थागत बीचको चाहिँ हामी छलफल अन्तकै हाम्रो प्रह बैठक नै हुन्छ, अघिपछि पनि तपाईँको शिक्षा सरकारवाला विषयमा चाहिँ छलफल हुन्छ र यसपालिको चाहिँ पाँचको रिजल्ट हेर्दाखेरि पालिका स्तरीय संस्थागतको राम्रो छ, दुईटा विद्यालयले 100% ल्याएको छ।
3: विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको समन्वय कस्तो छ, कस्तो सुदृढ बनाउन के चाहिँ पहल गर्नु भएको छ? अन्यत्र चाहिँ पहिले पहिले व्यवस्थापन समिति र शिक्षकहरू बिचमा अलिकति तालमेल नमिलाए जस्तो देखिन्छ, यहाँ चाहिँ कस्तो छ?
2: यस आर्थिक वर्षमा प्र विद्यालय व्यवस्थापन समितिको त्यसरी हामीले चाहिँ इन्ट्रेक्सनै भएर चाहिँ यहाँ पालिका स्तरीय गर्न सकेनौँ। पहिला पहिला विगतका चाहिँ विगतका आर्थिक वर्षहरूमा चाहिँ हुने नै गरिराखेका थिए, यो वर्ष चाहिँ गर्न सकिएन। विद्यालयले आफ्नो ढङ्गले गर्नुभएको छ र कोही विद्यालय व्यवस्थापन समिति अब शिक्षा शाखासित आउनुहुन्छ, काम गर्दाखेरि आउनुहुन्छ होइन, त्यो कुरा गर त्यसमा चाहिँ हामीले शिक्षा शाखाले आफ्नो तर्फबाट चाहिँ व्यक्तिगत प्रयास चाहिँ मेल गरेका छौँ, तर पालिकाको तर्फबाट समग्र चाहिँ कोर्डिनेसन गर्ने कुरा त हुन्छ नै, छलफलै गर्ने, अन्तर्क्रिया गर्ने, उहाँहरूको समस्या प्रहलाई राखेर विवेचनालाई सँगै राखेर चाहिँ गरिया चाहिँ छैन, यो वर्ष चाहिँ गरिया
3: शाखाको जिम्मेवारी सम्हाल्नु।

0: लाइकहरू त्यो बजेट विनियोजन भनेको धेरै चाहिँ शिक्षा क्षेत्रको बजेटको चाहिँ त्यो अंश भोल्युम त्यसमा जान्छ। आइसिटीका कार्यक्रमहरू जोड्नुपर्छ अनि शिक्षाका क्षमता विकास कर्मचारीका पनि क्षमता विकास कार्यक्रमहरूलाई त्यसमा नियन्त्रता हुनेछ। र अर्को चाहिँ हामीले चाहिँ अघि मैले भन्दा विषय पढ्दै कमाउने कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम चाहिँ हामीले चाहिँ कार्यविधि नै छ। 81 कार्यविधि भनेको पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि 2081 र यो चालु आर्थिक वर्षको चाहिँ दुईटा माध्यमिक तहलाई चाहिँ हामीले सञ्चालन गरेर दुईटा माध्यमिक तहलाई कार्यक्रम सञ्चालन गर्न दियौँ। त्यो कार्यक्रम पनि निरन्तरता हुन्छ अर्को आगामी वर्षमा। र सिलिङकै आधारमा अब कति चाहिँ भने अब बजेट त अब बढ्ने नै हुन्छ, बढाउनु नै पर्छ, किनभने अब अहिलेको यो अहिले चाहिँ नेपाल सरकारले जुन तलबहरू स्किलहरू बढाएको छ, हाम्रो पालिकाको पनि अब स्रोत त छैन, पालिकाको स्रोत त छैन, अब त्यो छैन भन्नाले अलिकति कमै छ, त्यो पनि बढाउनु पर्ने होला, त्यो पनि बढाउनु पर्ने आवश्यकता होला। अब त्यो त मेरो आफ्नो शाखाबाट पेस गर्ने त मैले पेस नै गर्छु, फेरि पालिकाको कति बजेट हुन्छ त्यसमा निर्भर हुने कुरा हो। पहिलाको भन्दा बजेट चाहिँ बढ्छ नै, बढाउनु पर्छ।
1: पढ्दै पढ्दै कमाउँदैमा चाहिँ कृषि क्षेत्रमा हुनुहुन्छ कि अरू कुनै प्राविधिक लाइनको पनि काम गर्नु?
0: कृषि पनि छ, अहिले चाहिँ हामी विद्यालयलाई दिएको सञ्चालन गर्नलाई कृषि नै हो, कृषि छ, अरू क्षेत्रहरू पनि छ। त्यहाँ कुनै चाहिँ व्यवसायमूलक कुनै कामहरू गर्नु छ भने त्यो पनि छ।
1: विशेष गरी
0: विशेष त फोकस त हाम्रो यहाँ कृषि नै भयो, कृषि प्राविधिक धार चलेको विद्यालय पनि छ त्यहाँ, उसलाई मात्रै फोकस गर्ने कुरा त भएन, तथापि अरू विद्यालय पनि चान्स पाउँछन्। कृषिलाई नै जोड दिएको चाहिँ छ त्यो कार्यविधि।
1: शैक्षिक गुणस्तर सुधार्नका लागि गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, शिक्षा शाखा, त्यसै गरी विद्यालय व्यवस्थापन समिति अनि शिक्षकहरू खटिनु भएको छ, लागि पर्नु भएको छ होइन। यो सुधारकै लागि समुदायको मुख्य भूमिका हुनुपर्ने, अभिभावकको हुनुपर्ने, त्यसलाई कसरी देख्नुहुन्छ र समुदाय र अभिभावकलाई कसरी विद्यालयसँग जोड्नु भएको छ अथवा आगामी दिनमा जोड्ने योजनामा हुनुहुन्छ?
0: समुदायसित विद्यालय जोड्नुको लागि अब विद्यालय मार्फत नै हामीले चाहिँ कार्यक्रम अगाडि बढाइराखेका छौँ। अघि नै मैले भने अभिभावक शिक्षा कार्यक्रमबाट नै विद्यालय र अभिभावक समुदायसित जोड्ने कार्यक्रमलाई अगाडि बढाएको छु। खास त त्यो पालिकाबाटै गर्नुपर्ने कार्यक्रम हो, पालिकाबाट गर्न सकिएन, समय पनि अब भयो, छोटो भयो, आर्थिक वर्षको अन्त्य भएर, छोटो भन्नाले आर्थिक वर्षको अन्त्य भएर चाहिँ अन्त्यमा चाहिँ त्यो कार्यक्रम गर्न सकेन। अब त्यो बजेट विनियोजन भएको छ, त्यसलाई चाहिँ विद्यालयले गर्ने हो, विद्यालयमा गर्दा राम्रो हुन्छ भन्ने हिसाबले अभिभावक शिक्षा सचेतना पढाइको हुना त्यसलाई पनि अभिभावकसित जोडिएर चाहिँ अगाडि बढेका छौँ।
1: विद्यालय भौतिक संरचनाको कुरा गर्ने हो भने टिनको छाना,
0: टिनको छाना विस्थापित गरेर चाहिँ अब हाम्रो चाहिँ त्यो चाहिँ हामी निरन्तरता चाहिँ छौँ, त्यो चाहिँ प्रयास चाहिँ हाम्रो चाहिँ जारी नै रहँदैछ, एकैपटक त हुँदैन। तथापि हाम्रो कर्मी रूपमा लागेका छौँ नेपाल सरकारको सशक्त अनुदान र अझ अघिल्लो भन्दा पनि यही चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट यो भौतिकतर्फ त हाम्रो गेरो गाउँपालिकामा तपाईँलाई थाहा पनि होला सबैभन्दा धेरै लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट करिब बजेट एक्ज त मलाई थाहा भएन 12 करोड कि समथिङ, त्योभन्दा चाहिँ बढी नै भौतिक क्षेत्रमा चाहिँ लगानी भएको छ, त्यो एकदम चाहिँ सराहनीय काम भएको छ। र त्यसलाई निरन्तरता अब त्यसलाई चाहिँ पढेसले पनि धेरै आगामी दिनमा अब त्यसलाई फेरि निरन्तर दिँदा फेरि पालिकाको पनि दायित्व जिम्मेवारी नै बढ्छन्।
1: चुनौतीलाई यसो निहाल्ने हो भने शिक्षा क्षेत्रमा अहिलेका मुख्य चुनौतीहरू र तिनको
0: शिक्षा क्षेत्रको अब खास गरेर यो विद्यमान शिक्षा ऐन नियमावली नै चाहिँ अहिलेको जो तपाईँको चाहिँ यो हाम्रो शाखा काम गर्नलाई कर्मचारीलाई जटिलता भएको छ। अहिले भर्खरै नेपाल सरकारले संशोधन गरेको कति नियम नियमावली अब त्यो परिपत्र त्यो एक्ज्याक्ट चाहिँ आएको छैन, हामीले दुविधा अनुभव भएको छ। सङ्घीय शिक्षा ऐन अहिलेसम्म बन्न सकेको छैन, त्यसले चाहिँ एउटा गाइड गर्थ्यो होला, त्यसपछि हामीले अरू कार्यविधि नियम बनाउने कुराहरू त्यो एउटा हुन्थ्यो होला, त्यो चाहिँ हुन सकेन, त्यो चाहिँ अलिक विलम्ब चाहिँ हामीले चाहिँ सङ्घीय शिक्षा ऐन आयो भने त्यसले काममा सहजता ल्याउने थियो। र अर्को कुरा यो पहुँच त हामीले बढाउँछौँ, विद्यार्थीको पहुँच भर्ना दरहरू, भर्नाका चाहिँ विद्यालयमा आउने वातावरण, विद्यार्थीमा ल्याउने कुराहरू चाहिँ हामी विद्यार्थीमा ल्याउँछौँ। तर विद्यालयमा ल्याइसकेपछि विद्यालयमा टिकाउन चाहिँ हामी सकिरहेका छौँ, त्यो एउटा चुनौती छ। र बिचैमा विद्यालय छाडेर जाने सिजनल माइग्रेसन भन्छु मैले त्यसलाई, हाम्रो इन्डिया चाहिँ नजिकै बोर्डर नजिकै भएको, अभिभावकसितै विद्यार्थीहरू गइदिने, बिचमा छोडेर गइदिने, पछि फेरि लास्टमा चाहिँ एक्जाम दिन चाहिँ बाध्यतालाई फेरि अब विद्यालयले सफाई गराउनै पर्ने अवस्था, बच्चाको पढाइको किन किन चाहिँ अवसरलाई वञ्चित गर्नु पर्यो भन्ने हिसाबले परीक्षा पनि दिलाइदिने दिलो

0: अवस्था पर्ने बाध्यता भएको बिचमा छोड्ने चाहिँ संख्यालाई घटाउन सकिए होइन. हाम्रो साझेदार संस्थाहरू विभिन्न कार्यरत हुनुहुन्छ, हामीले चाहिँ आफ्नो तर्फबाट चाहिँ उहाँहरूको कोर्डिनेसनबाट पनि गर्ने गरेछौँ, तर यसलाई न्यूनीकरण गर्न सकिएको छैन. कसरी गर्ने यो पनि हामी अब कार्यजना बनाएर हुन्छ कि छलफलमै हुन्छ कि त्यो चाहिँ गर्ने पछिमा छ.
1: आगामी अङ्कमा यहाँसँग थप विषयमा कुराकानी गर्नेछौँ. आजको अङ्कको अन्त्यमा सम्पूर्ण रेडियो सुन्ने श्रोता, विशेष गरी विद्यार्थी, शिक्षक, अभिभावक सम्पूर्णमा के चाहिँ सन्देश दिन चाहन्छु?
0: धन्यवाद सरलाई. विशेष त शिक्षा क्षेत्र र शिक्षा क्षेत्रको समग्र विकासको लागि अब तपाईँले भने जस्तै सर्वप्रथम त विद्यालय, विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, त्यहाँको चाहिँ हाम्रो वडाबाट वडा प्रतिनिधि, विद्यालयको सम्पूर्ण शिक्षक शिक्षक स्टाफ परिवार लगायत वडा वडाबाट चाहिँ पालिका, पालिकामा चाहिँ अनि विभिन्न सङ्घ संस्थाहरूको चाहिँ सहकार्य समन्वयबाट चाहिँ हामीले शिक्षाको चाहिँ गुणस्तर सुधार गर्न सक्छौँ. गाउँपालिकाको समग्र टिम, गाउँपालिकाको जनप्रतिनिधि लगायत यसलाई चाहिँ सबैले हातेमालो गर्दै सहकार्य गर्दै अगाडि बढ्छन् र विशेष त विद्यार्थी भाइ बहिनीहरूले मेहनत, लगनशीलता, उनीहरूको अनुशासन र त्यसले गर्दाखेरि विद्यार्थीको चाहिँ त्यो सिकाइ उपलब्धि सुधार गर्नको लागि विद्यालयले चाहिँ एउटा चाहिँ जुन चाहिँ वातावरण बनाउने कुराहरू विद्यार्थीले त्यसलाई चाहिँ गर्ने, अभिभावकले चाहिँ विद्यार्थीलाई चाहिँ सिकाइ वातावरण बनाउनु, अभिभावकले विद्यालय विद्यार्थीलाई निगरानी राखिदिने, हेर्दै संस्थागत विद्यालयमा जस्तो गर्नुहुन्छ नि सामुदायिक विद्यालयको पनि आफ्नो बालबालिकाहरूलाई त्यसरी चाहिँ गर्ने हेरचाह गरिदिनु भयो, अलिकति लगानी छैन भनेर वास्तव गरिएन भने त्यसलाई चाहिँ त्यस प्रतिफल आउँदैन. त्यो विद्या अभिभावकको कुरा भयो, विद्यार्थीको अघि नै मैले भनिसकेँ, विद्यालयमा पनि आफ्नो चाहिँ नियमित कामहरू अब अनुगमन आउँदैन पालिकाबाट, हाम्रो जिम्मेवारी छैन, हाम्रो उत्तरदायित्व छैन, हामी चाहिँ हाम्रो ड्युटी पुरा भयो पढाउने, हामी पढाइदिएछौँ भनेर त्यति चाहिँ बसेर चाहिँ हुँदैन. किन भन्दाखेरि उहाँहरूको जिम्मेवारी त छ, जिम्मेवारी त छ, विद्यार्थीको भविष्य कसरी बनाउने, शिक्षक गुणस्तर कसरी सुधार्ने, आफ्नो पनि वृद्धि विकास कसरी गर्ने भन्ने कुरामा शिक्षकले पनि ध्यान दिनुपर्छ. त्यसरी गर्दै गर्दै वडाबाट पनि अनि पालिकाबाट पनि जनप्रतिनिधिहरूले बेला बेलामा चाहिँ विद्यालय निर्देशन दिने, बजेटका आगामी कार्यक्रमको कुराहरूलाई निरन्तरता दिने, कसरी सुधार हुन्छ भनेर चाहिँ विरोध छलफल अन्तर्क्रिया गर्दै जाने गर्न गइरहेका छौँ. त्यसलाई पनि निरन्तर दिँदै अगाडि बढ्नुपर्छ. र यसको सारसंक्षेप भनेको 3C भन्छ. 3C भनेको कम्युनिकेसन, कोर्डिनेसन र कोअपरेसन, कोअलाबरेसन को चाहिँ चाहिँ एउटा फ्युजनबाट सहकार्यबाट चाहिँ अगाडि हामी सबै शिक्षा सरकारहरू बढ्नुपर्छ भन्दै म त्यति दिन चाहन्छु.
1: निकै व्यस्त समयका बावजुद पनि रेडियो गेवातबाट सञ्चालन भएको नागरिक जनप्रतिनिधि रेडियो कार्यक्रममा समय दिनुभयो. महत्वपूर्ण समय र महत्वपूर्ण जानकारीका लागि गेरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण नवराज अधिकारीजी यहाँलाई धेरै धेरै धन्यवाद.
0: हजुरलाई पनि धन्यवाद. यो चाहिँ व्यस्त समयका बावजुद पनि मलाई चाहिँ आफ्नो दुई चार शब्द चाहिँ बोल्ने अवसर प्रदान गर्नुभएकोमा गेरुवा एफएम परिवारलाई प्रतिदिन पनि हार्दिक कृतज्ञता एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु. धन्यवाद. नमस्कार.
2: तपाईँ अहिले रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज, रेडियो टाइगर 79.2 मेगाहर्जका साथै अनलाइनमा रेडियो गेरुवा .com.np, टाइगर खबर .com र हाम्रो पात्रबाट पनि रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधि सुनिरहनु भएको छ. यो कार्यक्रम रेडियो गेरुवा एफएमले गेरुवा गाउँपालिकाको कार्यालय पशुपति नगर बर्दियासँग मिलेर तयार पारेको हो.
3: यो जानकारी सँगै अब हामी कार्यक्रमको अन्तिमतिर आइपुगेका छौँ. कार्यक्रमको यो अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँका केही जिज्ञासा, सुझाव र सल्लाह छन् भने लेखी पठाउन अनुरोध गर्दछौ. अब आजको कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ.
2: कार्यक्रम सुनिदिनु भयो, तपाईँलाई धन्यवाद. कार्यक्रमको अर्को अङ्क हामी आजकै समयमा लिएर आउनेछौ. सामुदायिक रेडियो, समुदायको आवाज, रेडियो गेरुवा एफएमबाट प्रसारण हुने गेरुवा गाउँपालिका विशेष रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिका आउँदा भाग पनि सुन्ने प्रयास गर्नुहोला.
3: गेरुवा गाउँपालिकालाई सुन्दर, शान्त र व्यवस्थित बनाउँदै आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउने जिम्मेवारी हामी गाउँपालिकावासीहरूको नै हो. गाउँपालिकाभित्र रहेका स्रोत र साधनहरूको समुचित प्रयोगबाट व्यक्तिगत, आर्थिक तथा सामाजिक विकास र उत्पादकत्वमा वृद्धि गरी समृद्ध जीवनयापन गरौं.
2: त्यसैले आउनुहोस्, गेरुवा गाउँपालिकाले प्रवाह गर्ने हरेक सेवा सुविधामा निरन्तर निगरानी राख्दै खबरदारी गर्दै निर्माणाधीन विभिन्न आयोजनाहरूमा हातेमालो गरौं। अर्को भागमा फेरि भेट हुने नै छ। सुझाव सल्लाह पनि लेखी पठाउनुहुनेछ भन्ने आशा गर्दै कार्यक्रम संयोजक सौगात श्रेष्ठ, प्राविधिक मित्र राम बहादुर, साथी नारायण पौडेल र म भावुक पनि विदा हुन्छौ।
3: नमस्कार।

0: जातका तरकारीका व्यञ्जन, कीटनाशक विषादी र मल खात ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: भरिनौबजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भरिनौ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनोट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ भाग छैन।
3: Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भरिगाउ बजार बर्दिया।
4: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सिक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
6: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
5: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
6: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483-68858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
8: यही जेठ 23 गते शनिबारको दिन
9: बिहान 10 बजेदेखि
7: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
3: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।

0: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झै आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषराशिबाट राशिफल र तपाईँसँगका विशेष कुराकानी अनि हामीसँग भएका विभिन्न तपाईँहरूलाई हामी जानकारी दिने प्रयास त गरि नै रहन्छौ। तपाईँलाई थाहा छ हरेक दिन जही आज पनि पञ्चाङ्ग लिएर उपस्थित छु अनि आजको राशिफल तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी पनि गर्नेछौ। हाम्रो व्यवसाय खानबारीबाट रहेको छ। अब खानबारीमा अलिअलि मान्छे आउन मैले नआउनु नआउनु भनेकाले अलिक कमी कमी हुनुहुन्छ। बिस्तारै बिस्तारै आउनु होला, फेरि अब एक चाहिँ भत्तै पनि नआउनु होला। हामी अब 5-7 दिन अझै रहन्छ, छुट्न चाहिँ भएन, छुट्न कसैलाई दिन हुँदैन। यसपालि हामी सबैलाई तपाईँलाई बोलाएर भए पनि हामी रेडियोबाट अब चाहिँ हामी जाने बेला भए आउनै छोड्नुभयो, कति पनि आउनु भएन भनेर चाहिँ भन्नु पनि पर्ने दिन आउन सक्छ। त्यही भएर आजसम्म हिजोसम्म उपस्थित ठिकै छ, नराम्रो छैन। हामीले धेरैलाई रेडियोबाट पनि नआउनु होला भनेका छौँ, फोनबाट पनि नआउनु है, व्यस्त हुनुहुन्छ। हामी फोन नगरिकन आउने मान्छे धेरै छन् हामीले भनिरहेका छौँ। त्यसो भएको हुँदा तपाईँहरूलाई आजको दिनमा चाहिँ जानकारी गराए हामी प्रत्यक्ष रूपमा तपाईँसँग चिनाएर हिजो अलिअलि कम भयो, धेरै होइन 5-7 कम भयो भन्न खोजेको। फेरि नआउनु भन्न सबैजना नआउने पनि होइन, अब चाहिँ कि हामी पनि जाने त हो भनेर घरमा सल्लाह चाहिँ गर्दै गर्नु होला। अब चाहिँ आउनुपर्छ बिस्तारै बिस्तारै, ल हत्तै नआउनु, फेरि भिडभाड हुन्छ, पर्सेन्ट ठाउँ हुँदैन, फेरि यहाँ पालो आउँदैन, रातभरि चिनाहार्नुपर्छ, फेरि समस्या हुन्छ, स्वास्थ्यले पनि साथ दिँदैन हाम्रो पनि। हेर्नुहोस् त हामी अरू अरू बेला रातभरि चिनाहार्थ्यौँ, स्वास्थ्य बिग्रियो, यसपालि स्वास्थ्य आजसम्म एकदम ठिक छ। हामीले एकदम कम कम तपाईँलाई बोलाएर हामीले बेलुका ढिलोमा पनि 10-11 बजेसम्म मात्र चिना हेरेका छौँ। त्योभन्दा पछाडि गयो भने त हामी पहिलो बेला 2-3 बजेसम्म हेर्छौँ चिना, त्यसो नगर्ने। यसपालि हामी सबैलाई बिस्तारै बरु 5 दिन धेरै वर्ष दिने हो तपाईँको लागि, अनि दिउँसै चिना हेर्ने, साँझसम्म चिना हेरेर तपाईँलाई पनि घर जान मिलोस् भन्ने हाम्रो अभिप्राय छ। कार्यक्रम ज्योतिष दर्पणमा यो जानकारी गराए। खानबारी शंख वर्षबाट हामी तपाईँसँग जोडिएका छौँ हरेक दिन झैं। आज पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्दै कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज फाल्गुन माफ गर्नु होला, जेठ महिनाको आज 23 गते आज शनिबार। तदनुसार स्त्री सन 2026 रहेको छ। आज जुन 6 तारिक नेपाल सम्मत 1146 रहेको छ। अनलागा रोद्रनाम सम्मत रहेको छ श्री सूर्य उत्तरायण। आज विशेष गरी ग्रीष्म ऋतु रहेको छ, अधिक ज्येष्ठ कृष्ण पक्ष। सूर्य उदयमा परम पवित्र पावन दिन आजको दिनमा हेर्दाखेरि षष्ठी तिथि देखिन्छ। 43:12 22:27 धनिष्ठ नक्षत्र सन्तान, 58:28 इन्द्रयोग 6:27 गर्करण 12:36 आज आनन्द युगमा प्रवृत्त योग रहेको छ। आजको दिन मानको समय 34:26 बिहान सूर्य उदय, 5:10 सूर्य उदय भयो, साँझ सूर्यास्त 6:56 रहनेछ। आज विशेष गरी शनिबार हो, भोलि आइतबार रवि सप्तमीको दिन छ, सूर्यनारायणको पूजा गर्नुहोला, तर व्रत यो बेला शुरू प्रारम्भ नगर्नुहोला है। त यो जानकारी सहित अब कार्यक्रममा रहेर तपाईँसँग कुराकानी गर्छु। आजको ग्रह गोचरबाट सूर्य यतिखेर हेर्दाखेरि वृष राशिमा देख्नु भएको छ भने चन्द्रमा यतिखेरको अवस्थामा मंगल मेष राशिमा, चन्द्रमा मकर राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा रहेका छन् भने शनि ग्रह मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा भने तपाईँको दिन कसरी व्यतीत हुन्छ, हामी तपाईँलाई पञ्चाङ्गको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी यहाँबाट दिने गर्छौं। अब हामी यतिखेर चाहिँ कार्यक्रम नेपालभरबाट प्रारम्भ गरिरहेका छौं र हामी तपाईँसँग भएका विशेष कुराकानी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्छौं। 2 नम्बरमा सम्पर्क भने तपाईँ गर्दै गर्नुहोला। म भने कार्यक्रममा यतिखेर जानकारी गराउँछु तपाईँका राशिफलहरू यसरी व्यतीत हुन्छन्। सबैभन्दा पहिलो राशि मेषको लागि आज राम्रो छ, कर्म बलवान छ, सोचेका कामहरू आँटेका कामहरू पूरा हुँदै जाने युगहरू राशिमा सङ्केत छ। उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ, लामो दूरको यात्राहरूमा पनि सहज हुन्छ। तपाईँले सोचेका कामहरूबाट पनि सफलता प्राप्तिको लागि दिन राम्रो रहेको छ भने अलिकति स्वास्थ्यमा सामान्य समस्या आइपर्न सक्ने सम्भावना भएकाले सावधानी भने अपनाउनु नै पर्ने योग्य देखिन्छ। मिथुन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्छ। धनस्थानमा बृहस्पति उच्च हुँदा खाद्यान्न व्यवसाय गर्नेहरूको लागि अलिकति धेरै उन्नति र प्रगतिको लागि इच्छा गर्नेहरूको लागि राम्रो छ। वैदेशिक यात्रामा पनि लाभ लिन सकिनेछ। तर आठौं घरको चन्द्रमा भएकाले चटपटक औषधि मूल्यमा भने धन खर्च वृद्धि रहने योग छ। कर्कट राशि हुनेहरूको लागि भने यतिखेर सप्तम घरको चन्द्रमा लग्नमा बृहस्पति राम्रो योग छ। मान कृति यश आरामहरू वृद्धि रहने योगहरू देख्न सकिन्छ। आजको दिनमा तपाईँको प्रशंसा गर्ने योग छ। राजनैतिक अवस्थामा हुनुहुन्छ आज कर्कट राशि हुनुहुन्छ भने तपाईँको लागि सफलताका दिनहरू शुरूआत छन्। बाह्रौं चन्द्रमा भएकाले सिंह राशिको माफ गर्नुहोला छैटौं चन्द्रमा भएकाले आजको दिनमा केही असफलहरू हुन सक्ने योग रहेको छ। त्यसमा पनि विशेष गरी बाह्रौं बृहस्पतिले अशुभ संकेतहरू गराउँछ, काममा असफल बनाउँछ। तपाईँका प्रशंसकहरू कमी हुने हुँदा तपाईँले विशेष सावधानीका साथ अगाडि बढ्नुभयो भने राम्रो हुनेछ। कन्या राशिको लागि आजको दिनमा सफलतायुक्त दिनहरूमा राम्रो देख्न सकिन्छ। वृद्धि तपाईँको लागि आर्थिकमा रहनेछ। सन्तानमा पनि सुख खबरहरू सुन्न पाइने योग रहेको छ भने इष्टमित्रहरूले पनि साथ दिने योग राशिमा संकेत छ। तुला राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ। मान सम्मानमा वृद्धि हुनेछ। उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ। सरकारी जागिरमा मान सम्मानमा वृद्धि रहनेछ। आजको दिनमा आर्थिक क्षेत्रमा प्रसन्न रहने योग छ। धनस्थानको चन्द्रमाले आजको दिनमा शेयर बजारमा लगानी मनकी आमदामी गर्न सकिने योग बनाउन सकिरहेको छ। तपाईँको काम र कर्तव्यहरूप्रति सबैको राम्रो रहनेछ। उन्नति र प्रगतिको लागि वातावरण धेरै कुरामा सहज हुनेछ। लामो दूरीको यात्राहरूमा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ। तपाईँले गर्दा काममा सफलता मिल्नेछ। लग्नमा चन्द्रमा हुँदा अलिकति चिसो भने आज गर्न सक्ने योग रहेको छ। कारण हो शनिको घरको चन्द्रमाले आजको दिनमा अलिकति केही असन्तुष्टि भने दिलाउने योग रहेको छ। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्न सक्ने सम्भावनाको योग राम्रो छ। लामो दूरको यात्राहरूमा पनि सहज हुने योग राशिमा संकेत देखिन्छ। अन्त्यमा मीन राशि हुनेको लागि धनस्थानमा मंगल छन्, जग्गाको काममा सफलता मिल्नेछ। लग्नमा शनि हुँदा टाउको समस्याले आज सताइरहने योग पनि देखिन्छ भने आजको ग्रहमा धर्म कर्ममा पनि वृद्धि राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
1: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिँदै आइरहेका छौं। हामी तपाईँसँगका विशेष ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूलाई हामी यहाँबाट तपाईँलाई जानकारी दिइरहेका छौं। हरेक दिन कार्यक्रममा तपाईँहरूसँग भएका विभिन्न कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं र हामी तपाईँसँग भएका विशेष कुराकानीहरूलाई जोड्ने र हामी तपाईँसँगका विशेष भूत, भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौं। दुईटा नम्बर तपाईँको लागि खुल्ला गरेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर उपस्थित हुनुभएको छ, हामी तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँलाई धेरैभन्दा धेरै ज्ञानहरू दिने एउटा प्रयास गरिरहन्छौँ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे। हजुर, राधे राधे। ए प्रभु, जय श्री कृष्ण। राधे राधे। हजुर, ए प्रभु, राधे राधे। भगवान जय श्री कृष्ण। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: भोजपुरदेखि अनिसा बोहरा।
0: भोजपुरबाट अनिसाजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अनिसाजीले? देखेर भोजपुरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर?
1: मेरो श्रीमानको हेर।
0: श्रीमानको साल, महिना, गते, समय सबै थाहा छ?
1: थाहा छ।
0: अच्छा, भरमा

0: भने ठिक छ, अब हामीले यसैमा टेकेर हेर्नुपर्दा तपाईँको लागि यतिखेरको अवस्थामा राहु भन्ने ग्रह चलिरहेको छ, उहाँको राहुको शान्तिहरू गर्ने, राहुको पूजा पाठहरू गरिदिने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: हुन्छ नि, दायराको लागि के कस्तो छ गुरु?
0: राहुले अलिकति पैसाहरू डुब्न सक्छ, राहुको शान्ति गर्नु, चन्द्र ग्रहणको शान्ति गर्नु, पूर्णिमाको व्रत बस्नु, अनि बल्ल बाहिर जानु है। नभए राहुले फेरि बिगारिदिन्छ, कामहरू बिगारिदिन्छ, अलिअलि भएको पैसा पनि खर्च गरिदिन्छ, बर्बाद हुन्छ है।
1: हुन्छ, अनि
0: रङको लागि सात अङ्क राम्रो हुन्छ, रातो कालो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा भोजपुरबाट राखेर गइसक्नु भएको छ। निरन्तर रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँग भएका विशेष कुराकानीहरू गर्ने प्रयास गरिरहन्छु। कोही जिज्ञासु फेरि पनि आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँ हुनुहुन्छ कान्ति? को बोल्दै हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? खाँदबारीबाट हजुरको शुभ नाम?
1: मेरो नाम सीता श्रेष्ठ।
0: सीता श्रेष्ठ
1: हजुर,
0: कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
1: म यता पिपले।
0: पिपलेमा हुनुहुन्छ, हामी कहाँ छौँ थाहा पाउनु भएको छ?
1: थाहा छ, होराइजन होटलमा।
0: अनि आउनु भएको छ रे?
1: अब तपाईँले ढिला ढिला आउनु भन्नुभएको छ, त्यही भएर।
0: ए भनेपछि बिस्तारै बिस्तारै आउने, मान्छे कम कम भएपछि आउने हो? धेरै कम पनि पार्न भएन है फेरि। अब चाहिँ हिजो चाहिँ हामीले लगभग 7 बजे चिनाएर सकेको हो, अब चाहिँ आजदेखि भोलिदेखि चाहिँ अलिअलि बढ्नु होला, 500 जना 5 जना दिनको है त। अनि कतिको हल्ला छ गाउँघरतिर?
1: हल्ला छ नि गुरु, सबैजना त्यही जाने हुन्छ, यहाँ हाम्रो घर नजिकै सूर्य बढी छ कि, त्यहाँ खाजा पुऱ्याउनु जाँदा सबै आमाहरू त्यहाँ जानुपर्छ भन्छन् के।
0: ए सूर्य बोर्डिङ छ?
1: हजुर, यहाँ नजिकै छ।
0: अनि तपाईँको बाल बच्चा त्यही पढ्नुहुन्छ? अनि त्यहाँ दिउँसो खाँदा सबै बच्चाको आमाहरूले त्यहाँ गुरु आउनु भएको छ, सबैको चिना बनाउने हेराउनु जाने भन्ने कुरो भइरहेको छ ल। भनेपछि अब आज भोलि पछितिर आउनु है त त्यसो भने? अब आज स्कुल छैन होला होइन, आज र भोलि अब आउनु होला, तपाईँलाई बिदा पनि भयो। अनि पर्सि तपाईँ स्कुल जाँदाखेरि सबैलाई फेरि तपाईँले भन्नु पर्यो कि अब गुरुलाई चाहिँ भेट्न जानु है, अब चाहिँ फेरि म त गइसकेँ भन्नु पर्यो, अथवा चाहिँ गुरुले यसो भन्नुभएको छ भन्नु पर्यो अब है। अहिले चाहिँ कसको बारेमा हेर्ने?
1: अहिले चाहिँ मेरो श्रीमानको बारेमा।
0: साल महिना गते समय भन्दिनु त?
1: 2021 साल।
0: 21 साल
1: चैत महिनाको?
0: चैत्र महिनाको
1: 3 गते।
0: 3 गते
1: मंगलबार।
0: मंगलबार
1: 2 बजे।
0: 2 बजे दिउँसोको?
1: हजुर।
0: ठ्याक्कै हो?
1: ठ्याक्कै हो।
0: ठ्याक्कै 2 बजे। कुन जिल्लामा भयो जन्म?
1: शङ्खुपसभा
0: जिल्लामा। यहाँबाट हेर्दाखेरि तपाईँको श्रीमानको लागि के देखिन्छ भने राशिको नाम चाहिँ टङ्कबहादुर हो।
1: हजुर हो।
0: चतुर्दशीको दिन जन्मिनु भएको रहेछ, लग्नमा कर्कट लग्न देखिन्छ, सिंह राशि भए पनि लग्नको मालिक चन्द्रमा धनस्थानमा मंगलसँग छ। मंगल र चन्द्रमा सँगै बस्यो भने पैसा त कति हो कति थाहै छैन, भनेको महालक्ष्मी परेको मान्छेलाई पैसा कतै न कतैबाट पैसा आइरहन्छ हो। पैसाको लाउना खाउना मजाले पुगेको छ, दुःख छैन। अब यहाँबाट हेर्दाखेरि राजयोग पनि परेको छ, उन्नति पनि राम्रो छ, तर सप्तम घरको मालिक अलिकति बिग्रिएको छ, भनेको पति र पत्नी बिचको कुरा चाहिँ ठ्याक्कै मिल्दैन हो। यस्तो मान्छेले कहिले काहीँ दुईटा बिहे गर्ने अथवा कति दोष लाग्न सक्छ, त्यस्तो केही भाषा छैन।
1: तिनवटा
0: मैले कमी भनेछु है, वैवाहिक जीवनमा दोष हुन्छ क्या। सप्तम घरको मालिक अष्टम स्थानमा गएर बसेको छ। शास्त्रले के भन्छ भने जायसे रन्दगे जाया सुखम न लभते कचित, पत्नीबाट सुख नपाउने हो। रोगिणी भारिया भन्छ त, रोगी पनि हुन्छ नरे। तपाईँलाई के भएको छ? टाउको दुख्ने, नसाको समस्या केही छ? पार्टीको समस्या केही न केही समस्या रोगी बनाउँछ, तर आमदामी घट्दैन फेरि। मान्छे पनि राम्रै हुनुहुन्छ, ठिकै छ, त्यस्तो नराम्रो छैन। अहिले 21 सालको मान्छे कति वर्ष हुनुभयो? 62। 60 वर्षपछि 63 धान्य। 60 वर्षदेखि 63 वर्षहरूमा कतै घडेरी किन्ने, सुन किन्ने योगा थियो, के किन्नु भयो भन्नु त नढाकन।
1: त्यो त पहिले किनिसकेको गुरु, सुन त घडेरी त किन्ने योजना नै छैन गुरु।
0: 60 देखि 63 के गर्ने त? व्यापार सुरु गर्ने?
1: बेतार खास गुरु के गर्दा बेतार राम्रो हुन्छ? हामीले त तितेपातीको तेल होइन
0: हजुर,
1: अनि त्यो कालो बेसार भन्ने त्यो आखाई जडीबुटीको गर्छौँ हामी, औषधि बजार नि भन्दैनौँ।
0: मैले भने त तपाईँको श्रीमानको चिनामा महालक्ष्मी पर्या छ, पैसै पैसा कमाउने, कसरी कमाउने हो? नयाँ नयाँ आइटमबाट पैसा कमाउने तपाईँहरूले, राम्रो छ। बृहस्पति पनि केन्द्र बढ्दैछ, राजयुग पनि पर्या छ, महालक्ष्मी युग पनि पर्या छ, तर जेसुकै भन्नुहोस् पत्नीबाट त सुख हुँदैन यो मान्छेलाई है। अब त्यस्तै ग्रह थियो, अब दुई तिन दिन बिहे गरेपछि त्यहीमा दोष कटिहाल्यो, सन्तानमा राहुको दोष परेको छ, सन्तानबाट पनि अलिकति पछिका दिनमा एक्लो हुनुपर्छ, सम्पत्ति कमाएर राख्नु अहिले है, अब ख्याल गर्नुहोला। अरू यता 64 त्रिभागीमा चाहिँ शनि भन्ने ग्रह छ, देब्रे खुट्टाहरू दुख्छ, देब्रे खुट्टाहरू मर्किन्छ, देब्रे खुट्टाहरू भाँचिन सक्छ, एकदम ध्यान दिनुहोला। त्यस्तो अरू केही ग्रहहरू छैन है। अनि तपाईँलाई शनि ग्रह लागिरहेको छ, रोकिन्छ त शनि शान्ति कति कहिले गर्नुभयो तपाईँको श्रीमानलाई? 13 21 सङ्कट आठ तपाईँले अलिकति बोला लिनुभयो, अनि 28 राहु 40 धेरैवटा बिहे गर्नुभयो राहुले, अनि फेरि यो 36 54 यता विंशोत्तरीमा अर्को राहु थियो, 51 64 शनि छ, अनि ग्रहै ग्रह छ, के गर्नुभयो भने त शान्ति नै गर्नुभयो नि तपाईँहरूले।
1: अशान्ति त गरेको छैन, शान्ति त गरेको छैन, घरमा बुवा खस्नु भयो कि
0: बुवा,
1: अनि त्यो गुरु अनि त्यो सप्ताह लगाएपछि एकचोटि लगाएपछि 21 हुन्छ भनेको सुनेको हो त गुरु?
0: सप्ताहले एकचोटि लगाएपछि 21 पनि उद्धार हुन्छ, तर गर्ने विधि पुग्यो भने
1: अगाडिको पुस्ता कि अब आउने पुस्ताको त हुँदैन नि त होइन गुरु?
0: हजुर,
1: अब आउने पुस्ताको त हुँदैन नि त, त्यो पहिला मरिसकेको मान्छेहरूको मात्रै हुन्छ
0: होइन, अब आउनेलाई पनि राम्रो हुन्छ है।
1: हजुर
0: ल, अरू केही छ?
1: अरू सबै छोरा छोरीले अब पछि एक्लो एक्लो हुनुपर्छ,
0: अलि अलि राहुको दोष छ, बुवा अलि खरखर खालको हुनुहुन्छ नि त, अलिकति त बोलीलाई कन्ट्रोल नगरे, व्यवहारलाई चाहिँ परिवर्तन नगरे भोलि छोराहरू रिसाउन सक्छन्, ध्यान दिनुपर्छ है। ल छुट्यौँ, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो शङ्खुवा सभाबाटै आफ्नो श्रीमानको बारेमा राखेर सक्नु भएको छ जिज्ञासा, हामी निरन्तर छौँ, कोही जिज्ञासु फेरि पनि आइसक्नु भएको छ, शङ्खुवा सभा आउने कुरा हल्ला सुनिहाल्नुभयो, हरेक बोर्डिङ बोर्डिङमा हल्ला छ, महिला समूहको दिदीबहिनीहरूमा हल्ला छ होइन, आफ्नो ठाउँमा अफिसमा हल्ला छ, गाउँ गाउँमा हल्ला छ, गोठालो जाँदा हल्ला छ, अब चाहिँ आउनुहोला, हामी आएको पनि 8-9 भयो, अब चाहिँ बिस्तारै बिस्तारै आउनु पनि पर्छ है, अब आउँदै पनि गर्नुहोला, चिनाहरू बनाउन छ, अब कवचहरू धारण गर्न छ, ग्रह शान्ति गर्ने तरिका सिक्नु छ, मैले फेरि पनि भने धेरै मान्छेहरू वास्तवमा आउनु भएको छैन क्या, हामी 8 आउनु त आइयो, व्यस्त पनि भइयो, तर विशेष हामीलाई सुन्ने र हामीलाई माया गर्ने आउनु जानै पर्छ है भन्ने मान्छे चाहिँ अझै आइपुग्नु भएको छैन, जसले हामीलाई खानबारीमा शङ्खसभामा भोजपुरमा चौकी डाँडातिर चाहिँ ग्रह शान्ति मेरो घरमा गरिदिनु भन्ने मान्छे आइपुग्नु भएको छैन जस्तो लागिरहेको छ मलाई। अब हामी असारको 2 ग्रह शान्ति भयो भने ग्रह शान्ति गर्छौ, अनि तपाईँले भोलि फेरि छुट्नु भयो भने समय छैन ग्रह शान्ति गर्ने भने ला बर्बाद हो, यहाँ आएको बेला पनि ग्रह शान्ति गर्न पाइएन भन्न पाइएन, मेरै घरमा ग्रह शान्ति गर्नु पर्यो गुरुदेव भन्नुभयो भने पनि तपाईँले पाउनुहुन्छ, त्यसको लागि चाहिँ सल्लाह चाहिँ गर्दै गर्नुहोला। अहिले कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता?
2: गुरु म बर्दियादेखि।
0: बर्दियाबाट हजुरको शुभ नाम?
2: मेरो प्रकाश बस्नेत गुरु।
0: प्रकाश जी हराइ मनुहुन्छ, ठिक ठाक छ ज्यानलाई?
2: ठिक ठाक छ गुरु।
0: अहिले कार्यक्रममा हामीलाई ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: गुरु संवाद एफएम।
0: संवाद एफएम दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै?
2: दैनिक रूपमै सुन्ने गर्छु गुरु।
0: अहिले कसको बारेमा हेर्नुहुन्छ?
2: आफ्नै बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो?
2: 2058 साल।
0: 58 साल।
2: वैशाख 9
0: वैशाख महिनाको 9
2: आइतबार।
0: आइतबार
2: बेलुका 7
0: ठिक 7 हो
2: हजुर गुरु। बर्दिया जिल्ला।
0: बर्दियामा तपाईँको आफ्नै हो यो?
2: हजुर आफ्नै गुरु।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको लागि रेवती नक्षत्रको तेस्रो भावमा चन्द्र कुमार नाम आउँछ, मीन राशि हुन्छ
2: हजुर।
0: वैशाखको कृष्ण पक्षको चतुर्दशीमा जन्मिनु भएको छ, पैसा हातमा 1 टिकेन, जिन्दगीमा जे गर्छु भन त अहिलेसम्म एउटा कुरो पनि पुरा भएन, के गर्ने
2: हजुर? जागिरतिर पनि असफलै भएको गुरु।
0: राम्रो, फेरि 7 राहु छ, पैसा कमाने आँट होटोटी एकदम जाँगरिलो मान्छे हो है। अब यो बेलामा काल सर्प योग पनि परेको रहेछ, काल सर्प योगको शान्ति अर्जन गर्नु भएको छैन, काल सर्प योगको शान्ति गर्ने राहु केतुको रत्नहरू धारण गर्ने नागपाश यन्त्रहरू धारण गर्ने तपाईँको जिन्दगी सफल हुन्छ। अहिले अलिकति ग्रहहरूमा बिग्रेको छ, 21 वर्ष भन्दा पहिले पढाइमा धेरै बिग्रियो है।
2: हजुर
0: कतिचोटि फेल हुनुभयो?
2: दुईचोटि ब्याक भयो।
0: अनि पढ्न मन लागेन?
2: हजुर त्यस्तै भयो।
0: ग्रह बिग्रिएको छ, ग्रह शान्ति गर्नु, अङ्गारकीको शान्ति गर्नु, दाजुभाइमा कुरो मिल्दैन। तपाईँको काका अथवा भाइ कोही अपाङ्ग हुनुहुन्छ कि केही खुडे छ, केही शरीरमा केही छ, अलिकति रोग मतलब केही न केही अलिकति अङ्गहरूमा केही समस्या के छ?
2: गुरु हजुर
0: हुनुहुन्न, केही न केही दोष छ, ख्याल गर्नुहोला। कसैको आँखा बाङ्गो हुन्छ, कसैको चाहिँ अलिकति हात बाङ्गो हुन सक्छ, कसैको खुट्टा दुखाइ हुन सक्छ, कसैको चाहिँ होइन अरू केही न केही दोषहरू हुन सक्छ। विशेष ध्यान दिएर अगाडि बढ्नुहोला, ग्रहको शान्तिहरू गर्दै ग्रहको पूजा पाठ गर्ने तयारी गर्नुहोला। जागिरमा राम्रो हुन्छ, जुन दिन कालसर्पको शान्ति गर्नुहुन्छ उन्नति राम्रो हुन्छ, नभएदेखि जागिर खानु भयो भने भोलि केही न केही कारणले छोड्नु पर्ने बिग्रिने हुन सक्ने योग छ है।
2: अनि स्वास्थ्य अवस्था गुरु?
0: स्वास्थ्यको लागि ठिकै छ, अलिकति चिसोबाट बस्नु होला, दाहिनेपट्टिको हातहरू दुख्छ, रगतमा समस्याहरू आउन सक्छ, विशेष ध्यान दिनु राम्रो हुन्छ है त
2: गुरु। अनि वैवाहिक जीवन?
0: वैवाहिक जीवनमा ठिकै छ, नराम्रो छैन। अब यो ग्रहले गर्दा कहिले कहाँ बिगार्न सक्छ, कुन बेला ग्रह शान्ति गर्ने भन्ने कुरा हो। काल सर्पयोगको शान्ति गरेपछि जिन्दगी सफल हुन्छ। नभए मैले अहिले पनि भने, जे काम गर्न खोज्नुहुन्छ त्यो काम तपाईँको लागि बिग्रिन्छ, बन्दैन है। लाउनु भएको छ, राम्रो हुनु पर्यो नि। तपाईँले हामीसँग फोन गरेर लाउनु भएर भएन भने हामीलाई भन्ने हो नि त, किन मेरो भएन भनेर होइन।
2: हजुर
0: कति बेला आउनु भएको?
2: हजुर
0: हामीसँगबाट लाउनु भएको कि अन्त्यबाट?
2: अन्त्यदेखि गुरु।
0: के लाउनु भएको भन्नु त?
2: कवच हो गुरु, नाक काल सर्प।
0: कसले दिएको, कहाँको गुरु दिनुभएको, कस्तो छ त्यो बुटी?
2: यही गुरु, गाउँकै गुरु हुन्छ त्यही भएर
0: भएन। यो नागपाश यन्त्र भन्ने छुट्टै चिज हो, यो वेदको मन्त्रले एउटा उपासना गर्नुपर्छ, त्यति सजिलो छैन। एउटा तपाईँलाई खुसुक बनाएर दिने होइन, हामीसँग यो काल यो जुन कवचहरू भन्छौँ नि हामी, तपाईँले कुरो बुझ्नु भएको छ नि, कवचहरू हामीले तपाईँको चुनाएर उतिखेर बनाउने होइन, हामीसँग अलरेडी तयारी हुनुपर्छ त्यो चिज। किनभने यो एक दिनमा गर्न सक्ने दुईजना बाहुनले पाँचजना गुरुहरूले चाहिँ यसो फुफु गरेर हुने होइन कवच। कवच के हो भने वेदको मन्त्रलाई उपासना गरेर त्यसको 1.25 लाख 2 लाख जप गरेको शक्तिको प्रसाद हो त, बुझ्नुभयो नि। कवच भनेको त्यो खरानी हालेर तपाईँलाई फुफु गरेर दिने। म अहिले आज तपाईँ मेरोमा चिना हेर्न आउनुभयो अनि साथै मैले तपाईँलाई लु म आधी घन्टा पछि आउनु म तपाईँलाई बुटी तयार गरिदिन्छु भने त खरानी र चाहिँ भस्मा हालेर चाहिँ हुँदैन हजुर। बुटी हामीले बनाएको बुटी के हो, हामीले बनाएको बुटी वैदिक मन्त्रको उपासना गरेको प्रसाद हो। तपाईँ हामी कहिलेकाहीँ मन्दिर जाँदाखेरि एउटा फुल शिरमा राख्न पाउँदा कति भाग्यमानी हुन्छ हो कि होइन? हो त्यो भने के हो, वेदको उपासना गरेको त्यसको विधि हुन्छ नि, त्यसमा गर्ने त्यो विधिले हामीले त्यसलाई

0: चिनाएर राख्दै मिस्टेक हुन सक्छ, कहिले काहीँ हाम्रो पनि अलिकति चिनाएरमा गल्ती हुन सक्छ, त म मान्छु। तर हेर्नुहोस् दशौं वर्ष भयो अहिलेसम्म नि हुन सक्छ 15-20 जना 25-30 जना मान्छे अलिकति बरु यो चाहिँ भएन भन्ने मान्छे हुनुहुन्छ होला, म मान्छु त्यसलाई। तर अरू मान्छे हामीसँग सबैजना खुसी हुनुहुन्छ त। म अहिले खानबारीमा छु, म 7-5-6 वर्ष अगाडि आएको ठाउँ हो यो। म त्यो बेला आएका मान्छेहरू अहिले सबै दोहोऱ्याएर आउनु भएको छ, किनकि सबैलाई सफल भइरहेछ काम होइन। एकजना मान्छेले त कस्तो पनि भयो भने एकैचोटिमा छोरालाई चाहिँ मैले पढाइ राम्रो छैन भनेर सरस्वतीको कवच दिएँ, त्यो मान्छेले 15-20 दिन पछाडि त्यो छोराको पढाइ केही न केही सुधार भएको अनुभव गर्नुभयो। अर्को छोरालाई पनि त्यो चिनै नहेराइकन मेरो छोरालाई पनि सरस्वतीको कवच दिनुपर्ने गुरु यो हेर्नु पर्दो रहेछ, यो चिज ठिक रहेछ भनेर लाउनु भयो। हो त्यसरी मान्छे लाउने मान्छे हुनुहुन्छ हामीसँग यहाँ होइन। त्यही भएर यसलाई पूरै रूपमा विधि गर्नु, कालसर्पको शान्तिहरू गर्नु, अरू लामो कुराकानी गरेर दिउँसो फोन गर्नु, अहिले छुट्टिन्छु। राधे राधे।
1: घरको वास्तुहरू रङहरू
0: वास्तुहरूको लागि अलिकति दोषहरू छ, 3 अङ्क रातो रङ पूर्व दिशा राम्रो हुन्छ। राधे श्याम।
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग बर्दियाबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिँदै आइरहेका छौं। हामी यतिखेर खाँदबारी सङ्खुवा सभामा छौं। तपाईँहरू को को आउनु भएको छैन, को को आउनुभयो, अब हामी अब चाहिँ अलिअलि आप दिनुपर्छ है, किनभने धेरै दिन बस्दाखेरि हामी पनि एकै ठाउँमा बसिरहँदाखेरि हाम्रो स्वास्थ्यले पनि साथ दिँदैन क्या। अब धेरै दिन ननिस्टो बिहानदेखि काम गर्दाखेरि त गाह्रो पनि हुनसक्छ। अब चाहिँ अब 5-10 दिनपछि चाहिँ हामी फर्किनुपर्छ होला। अब चाहिँ तपाईँहरू बिस्तारै बिस्तारै आउनु होला, फेरि आज र भोलि अलिक सबैको बिदाको दिन चाहिँ हट्दै नआउनु होला, अनि आउनु पनि आउनु होला, फेरि सबैजना आउनु होला। अलिकति के हुन्छ नि, कहिले काहीँ समय आएन भने यतै बास बस्नुपर्ने अवस्था भयो भने त्यो पनि सहन्छु बास बस्छु भनेर चाहिँ आउनु होला। पालो चाहिँ पक्का आउँछ। कार्यक्रममा चिनाहरू पनि यतिखेरै बनाएर लानु पाइन्छ भन्ने जानकारी गराएँ। अब एकैछिन छोटो विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनु होला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453-97658-98142-73-601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। तपाईलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि हामी तपाईसँग भएका विशेष कुराहरूलाई हेर्ने र तपाईसँगका विशेष विशेष कुराहरूलाई हामी अगाडि बढाउने काम गरिरहेका छौं। त्यसो भएको हुँदा तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ, एउटा धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई हामी दिँदै आइरहेका छौं। आज पनि त्यही अन्तर्गतमा हामी खाँडबारीबाट तपाईँहरूसँग प्रत्यक्ष रूपमा नेपालभरमा यतिखेर बोलिरहेका छौं। फोन गर्दै आउनु भएको छ राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: कृष्ण
0: मगर। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ कृष्णजी यतिखेर? दैनिक रूपमा सुन्नुभयो कि के छ? कति दिन कार्यक्रम बजेन थाहा छ? आज 3 दिन जति भयो कार्यक्रम सुरु भएको छ। फेरि बिचमा केही प्राविधिक समस्याले अलिकति कार्यक्रम रोकिएको छ होइन?
1: लगभग झन्डै 1.5 महिना जति बन्द भएको।
0: अब फेरि पनि कार्यक्रम चलिरहन्छ, कार्यक्रम सुन्नु होला, त्यसमा पर्न गएको असुविधाको लागि क्षमा चाहन्छौ सबैलाई। कसको बारेमा? साल महिना गते समय भन्नु त
1: 2078 साल असार महिनाको 25 गते शुक्रबार बिहान 5:10
0: 5:10 बिहान कुन जिल्लामा भयो जन्म?
1: ओखलढुङ्गा
0: भए। चिसङ्गुगढी कहाँनिर पर्यो घर?
1: सियामा भन्ने ठाउँमा।
0: तो कुमार टारदेखि कता पर्छ? म त्यहाँ आइपुगेको छु नि, थाहा छ?
1: थाहा थियो, आउन नपाएको नि गुरुदेव।
0: हो ल, ठिक छ, यहीँ पनि हाम्रो भेट भइहाल्यो होइन?
1: धेरै आउनलाई चाहिँ धेरै इच्छुक भएको होइन, अब आउने अनुकूल नमिलेर गुरुदेवमा त यहाँबाट लगभग 2-2.5 घन्टा पैदल यात्रा हो।
0: ए ल, ठिकै छ। 78 सालको असारको 24 गते बिहिबारको राति, 25 गते शुक्रबार बिहान 5:10 हो।
1: हजुर,
0: छोरा कि छोरी?
1: छोरी।
0: राशिको नाम घनकुमारी, घनलक्ष्मी नाम आउँछ, मिथुन राशि हुन्छ लग्नमा। मिथुन लग्न देखियो, मिथुन लग्न भएको मान्छे असाध्य भाग्यमानी, राशि र लग्न एउटै भयो, लग्नमा बुध पनि राम्रै छ, अवस्थाहरू ठिकै छन्, धनस्थानमा मंगल, मंगलबारको व्रत बस्नुपर्छ, विद्यामा पनि राम्रै छ, त्यस्तो नराम्रो छैन। अलिकति यो जन्मबाट 12-13 वर्षसम्म राहु भन्ने कुरा चलेको रहेछ अहिले है। यो राहुले अलिकति ऋण लाउँछ हौ घरमा, के भयो?
1: ऋण त अब विदेश यात्राको लागि अलिकति ऋणै भयो भनौँ न, विदेश जान लागेको
0: हो। राहुले अलिकति कामहरू यो छोरीको बाटो ग्रहमा दोष परेको देखिन्छ। छोरीको लागि मंगलबार तपाईँ घर परिवारमा लसुन प्याज माछा मासु केही नखाइकन अगाडि बढ्नु भयो भने राम्रो हुन्छ। तपाईँलाई पनि छोरीको ग्रहबाट राम्रै होस् आशीर्वाद छ, तर छोरीले एउटा राहुको शान्ति गरौं, मंगलबार व्रत भनौँ, अरू त्यस्तो केही आँतिनु पर्ने ग्रहहरू छैन है।
1: हजुर,
0: अरू केही छ कि छुट्यौ? वास्तुको लागि ठिकै छ, एक अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो चाहिँ रातो कालो रंग राम्रो हुन्छ। अहिले छुट्टिन्छु है, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, फेरि पनि कोही जिज्ञासु तपाईँ आउन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न जानकारी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्पत्तिको जिज्ञासाहरूको समस्याको समाधान गर्न सक्नुहुनेछ। कार्यक्रम यतिखेर धेरै वर्षदेखि हामीले तपाईँलाई कार्यक्रममा सेवा दिइरहेका छौं। हामीले भन्ने गरेका छौं धर्म संस्कार र संस्कृति सम्बन्धीका केही पनि कुराहरू तपाईँलाई अलिकति केही तपाईँलाई ज्ञान चाहिएमा अथवा हामीले नजानेका कुराहरूलाई पनि तपाईँलाई ज्ञान दिनलाई हामीले शास्त्र अध्ययन गर्नुपर्छ। तपाईँले हामीलाई प्रश्न राख्नुभयो भने हामी त्यही अनुसारले तपाईँको कुराकानी गर्ने प्रयास पनि गरिरहन्छौं। यतिखेर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृतिका जानकारी दिइरहेका छौं। खाँदबारीबाट हो, खाँदबारीमा अब हाम्रो केही दिन बसाइरहनेछ, तर अब धेरै दिन नरहन सक्छ, भोलि र पर्सि केही बोल्दिनँ, पर्सिदेखि म सबै कुरा भन्छु, तपाईँहरू अलिक चाँडै गरेर आउनको लागि तयारी पनि रहनुहोला र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको लागि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा आउन सक्नुहुनेछ। कोही जिज्ञासु लाइनमै देखेर आइसक्नु भएको छ, कहाँदेखि हुनुहुन्छ, स्वागत उहाँलाई गरिहालौ। राधे राधे हजुर।
1: राधे राधे गुरुदेव। राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता?
1: म पास्टर बाट भोजराज न्यौपाने।
0: भोजराज
1: हजुर,
0: के छ खबर? आरामै हुनुहुन्छ?
1: ठिक छ हजुर, राम्रो छ।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भोजराज? दैनिक रूपमा सुन्नुहुन्छ कि यसो कहिले काहीँ?
1: आठ पाँच हो हजुर, बिहानको सुकेको काम गर्नै पर्छ, हिँडो आठ बजीदेखि नौ बजी आउँछ, त्यो काममा हुन्छ र पनि भ्याएसम्म सुनिन्छ।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: छोराको बारेमा यसो हेराउँ कि भन्ने गुरुलाई।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2047 साल।
0: 47 साल।
1: मङ्सिर महिना।
0: मङ्सिर महिना।
1: 15 गते।
0: 15 गते।
1: शनिबार।
0: शनिबार।
1: बेलुका साँझ 6 बजे।
0: बेलुकाको 6 बजे। कुन जिल्लामा भयो जन्म?
1: पाँचथर।
0: छोरा आफ्नै हो?
1: आफ्नै हो।
0: यहाँ पनि हेर्दाखेरि तपाईँको छोराको लागि 47 सालको मङ्सिरको 15 गते 6 बजे ऊबाट नाम आउँछ, उत्तम नाम के छ?
1: उपेन्द्र।
0: उपेन्द्र हो
1: हजुर।
0: अलिकति ग्रहहरूमा दोष परेको युग देखिया छ होइन?
1: हजुर।
0: सबैभन्दा पहिले चाहिँ ग्रहको शान्ति गर्नु, वृष उत्तम, अलिकति गुरुचन्द्रले पनि परेका छ, गुरुचन्द्रलेको पनि शान्ति गर्नु, मांगलिक पनि परेछ, वैवाहिक जीवनमा अलिकति दोष लाग्छ, विशेष ध्यान दिनु है। यतिखेरको अवस्थामा हेर्दाखेरि 37 वर्षमा राहु भन्ने ग्रहको दोष अहिले पनि छ, यो राहुले कामहरू बिगारिदिन सक्छ। अब 38 वर्षदेखि फेरि शनिको ग्रहहरू शान्ति गर्नुपर्छ, शनिको शान्तिहरू गर्ने, राहुको शान्तिहरू गर्ने गर्नुहोस्। गुरुचन्द्रलीको लागि महामृत्युञ्जय जप गर्ने, माङ्गलिकको लागि चाहिँ आँखसँग बिहे गर्ने, तर महालक्ष्मी युग पनि परेको छ। महालक्ष्मी युग परेको मान्छे उन्नति प्रगति धेरै कुरामा राम्रो हुन्छ है, तर अहिले ग्रहले साथ दिएको छैन है त।
1: सबैभन्दा अब गुरुलाई भन्नु पर्ने कुरो के छ भने नि
0: हजुर,
1: बिहे गर्न सकेन, बिहे गर्न त्यो कसो के गर्नु,
0: मैले भने त यसो अब तपाईँलाई ठ्याक्कै के हुन्छ भने, अब बिहे गराई फुत्त गर्नेहाल्नु पाए, यसो एउटा जादुमन्त्र गर्न पाए हुन्थ्यो भन्ने हुन्छ, त हुँदैन, ग्रह बिग्रिएको छ। मैले फेरि पनि भने गुरु चण्डालीको शान्ति गर्ने, अनि माङ्गलिकको लागि चाहिँ आँखसँग विवाह गर्ने, र 37 वर्षसम्म त राहु भन्ने गर्छ, बिहे गरे भए पनि बिग्रिन्थ्यो है, यो शान्तिहरू गरेर बल्ला गर्नु, यी सबै कुराको शान्ति गर्नुपर्छ। बिहिबार व्रत पनि गर्नुपर्छ, एउटा कवचहरू पनि धारण गर्नुपर्छ यो मृत्युञ्जयको लागि, अनिखेर चाहिँ केराको बटमा गएर बिहिबार बिहिबार पूजा पनि गर्नुपर्छ। यी सबै कामहरू गर्यो भने राम्रो हुने हो क्या, बुझ्नु पनि अरू केही छ? वास्तु त घरमा उत्तरपट्टि फोहोर चिज छ, पूर्वपट्टि बाङ्गो घडेरीमा घर बनाउनु भएको छ, के गर्ने अब?
1: उत्तर त फोहोर छैन हजुर।
0: उत्तरपट्टि के छ भन्नु त?
1: केही छैन, घरको भित्तो उतोपट्टि फर्किया घर छ, उत्तरपट्टि केही छैन, जहिलेपट्टि नै छ टोइलेट पनि, किचन दक्षिणपट्टि नै छ, पूर्वपट्टि ठुला छ मोड छ, त्यस्तो छ घर चाहिँ छड्के त्यो जति छड्के ठिकै हो।
0: के हुन्छ भने तपाईँको घरमा वास्तु दोष छ, एउटा कुरो के छ भने तपाईँले अहिले भन्दै गर्दाखेरि मैले फेरि पनि भने जग्गामा समस्या आउँछ होइन? अर्को एउटा कुरा के हुन्छ, उत्तरपट्टि त्यहाँ अब तपाईँ घरदेखि उत्तरपट्टि केही न केही क्या, अब जस्तो तपाईँले सामान्य कहिले कहीँ फोहोर फाल्ने गरिन्छ, अथवा तपाईँले चाहिँ त्यहाँ अलिकति जग्गा छोड्नु भएर अरूले त तपाईँको जग्गामा केही फोहोर गर्यो भने त तपाईँलाई दोष आउँछ, केही न केही दोष छ, मजाले हेर्नुहोस्। अनि फेरि
1: एउटा कुरा के छ, उत्तरपट्टि मेरो देवस्थल जो छ निकै घरका नजिकमै छ अलिकति माथितिर
0: हजुर,
1: त्यत्रो उत्तरपट्टि दोस्ती केही पनि अहिलेसम्म चाहिँ अब छैन हजुर।
0: यहाँबाट मैले देखेँ के अरे के छ त्यसलाई सल्लाह गर्नु है।
1: ल ल ल, भनेपछि अब त्यति गरेपछि बिहे हुन सक्छ?
0: सक्छ होइन, हुन्छ पक्का ग्यारेन्टी।
1: ल म त्यो कार्तिक जोड्छु आधारमा अब
0: हजुर,
1: अनि तपाईँलाई कल दिउँछु भए पनि कस्तो विधि सोध्नको लागि फोन गरिहेर्छु कि के गरौँ हजुर।
0: ए हुन्छ हुन्छ है
1: है, हुन्छ कि म त्यो सोधिहेर्छु, अनि त्यस पछाडि केटी माग्न कि कसलाई लाउनु पर्छ
0: केटीमागमा जल लाए पनि हुन्छ, जन्मेको ठाउँदेखि पूर्वपट्टि जानु ठ्याक्क एउटा चाहिँ घर अगाडि मन्दिरहरू भएको त्यस्तै तपाईँको जस्तै मन्दिर अथवा कुनै पीठहरू भएको ठाउँमा हुन्छ राम्रो हुन्छ है। यस्तो हुन्छ पूर्व घरको अगाडिपट्टि होइन कि अलिक पर जानु न तपाईँको कोही मान्छे हुन्छ अब घरै अगाडि त कहाँ पाइन्छ र हजुर होइन है त
1: हजुर
0: छुट्टी हो राधे श्याम
1: नारायण
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहन्छौं। प्रत्यक्ष रूपमा आफ्नो र आफन्तहरूको बारेमा विशेष कुराकानी र तपाईँहरूसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारीहरू हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित भइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे श्याम हजुर।
2: राधे श्याम
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: बर्दियादेखि गुरुजी।
0: बर्दियाबाट हजुरको शुभ नाम?
2: मेरो शुभ नाम जमुना पौडेल।
0: जमुनाजी कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
2: रेडियो टाइगर एफएम।
0: कतिको सुन्ने गर्नुहुन्छ, दैनिक रूपमा कि कहिले काहीँ मात्रै?
2: हजुर दैनिकै रूपमा सुन्छु।
0: आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: हजुर आज मेरी छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
2: मेरी छोरीको 2060 साल।
0: साठी साल
2: वैशाखको 29 गते सोमबार।
0: वैशाखको 29 गते सोमबार पर्यो।
2: हजुर।
0: कति बजे?
2: बेलुका 4 बजेर 57 मिनटमा दैलेख हिँड्दा।
0: कति बजे भन्नुभयो?
2: 4 बजेर 57
0: पाँच र सात 57 हो।
2: हजुर
0: दैलेख जिल्लामा।
2: हजुर
0: दैलेख जिल्लामा जन्मेको तपाईँको छोरीको लागि यहाँबाट हेर्दा के देखिन्छ भने राशिको नाम चाहिँ पीबाट पिताम्बरी कन्या राशि हुन्छ।
2: हजुर
0: एकादशीको दिनमा जन्मिनु भएको हो।
2: हजुर नाम त गुरुजी अब मिल्छ कि मिल्दैन?
0: पर पिता फरक परिहाल्यो नि, पेपो रारे चित्रा हुन्छ है।
2: हजुर
0: अब यो अलिकति फरक परिहाल्छ। अब यो के छ भने सातौं सूर्य र चौथो माङ्गलिक सबैभन्दा पहिले 15 वर्षदेखि छोरीलाई ग्रह लाग्यो।
2: हजुर
0: घरमा तपाईँको मन पनि सन्तुष्ट छैन, मन पनि डराइसकेको छ, छोरीको व्यवहार राम्रो भएको छैन अहिले आजको दिनमा हेर्दा। यति हुँदा हुँदै पनि फेरि सूर्य उच्च र बृहस्पति उच्च हुँदा त्यति धेरै नबिग्रिनु पर्ने, तपाईँले शान्ति नगरेर कहिले कहाँ बाटो बिराउन सक्छ नि, ध्यान दिनु है। अब यसको अर्थ के हो भने चौथो माङ्गलिक छ, यो पनि मंगल उच्च छ, उच्च भए पनि केही न केही दोष लाग्छ। 15 वर्षबाट राहु भन्ने ग्रह चलेको छ, यो 35 वर्षसम्म चल्छ। यो राहुले संगत ढुट्टो भएर बिग्रिन्छ। अनि सातौंमा सूर्य छ, वैवाहिक जीवनमा यो माङ्गलिक र सूर्य मिलेर बिगार्छ र अहिले त्यस्तै बेला पनि आयो, ग्रह पनि त्यस्तै आयो, अलिकति राम्रो छैन, भोलिको दिनमा अन्तर्जातीय बिहार हुन सक्छ। यति भन्दै गर्दा पढाइमा 15 वर्षदेखि राहुले अलिअलि कमजोरी गरे पनि दिमाग चाहिँ राम्रो छ, छुरा छ। के छ अहिले अवस्था ठ्याक्कै भन्दिनँ
2: त, पढ्न त ठिकै छ, अब पछि भविष्यमा गएर के गर्दा राम्रो होला यसलाई।
0: यस्तो मान्छेले आइटी इन्जिनियर नर्सिङ पढ्नु पर्थ्यो, के पढ्नु भयो पहिले भन्नु त मलाई?
2: अहिले पढ्न त अब त्यही ब्याङ्किङ तयारी गर्छु भन्छौँ।
0: राहुले खायो प्रेम नगर्नु भन्नु, माङ्गलिक शान्तिहरू गर्नु, पूजा पाठ गर्नु, पढाइमा राम्रो हुन्छ। तर
2: अन्त अरू माग्न आउँदा मान्दिन, अब यहीसित गर्छ भन्ने पनि थाहा छ गुरुदेव, अब त्यो दिएपछि कस्तो होला?
0: हो मैले के भने सङ्गत बिग्रिसकेको छ भने कारण त अब त्यो त उसको चिना हेर्नुपर्छ। तपाईँको छोरीको माङ्गलिक पनि छ, सातौं सूर्य पनि छ, राम्रो होइन यो अलि जोपातेर फुत्त दिइहाल्नु भयो भने बिग्रिन्छ। कोसँग बोल्छन् कोसँग जान्छन् भन्ने थाहा छ, तपाईँलाई शङ्का भइसकेको छ मैले भनिसकेँ।
2: त्यो भन्न त मलाई भनाइ छ, मैले अरू आउँदा मान्दिनँ, नलाग आज नानी अलि पढेर आफ्नो खुट्टामा हिँडेपछि भइहाल्छ नि बिहाउने भन्ने कुरो ठुलो कुरो होइन, जिन्दगी जाने कुरा हो, अहिले पढ्न ठुलो कुरो हो भन्छु मैले। भन्न त
0: तपाईँले भनेको मानिदिनु भएन एकचोटि, उहाँको पनि जन्ममिति र तपाईँको छोरीको पनि जन्ममिति दिउँसो फोन गरेर हामीलाई नाम टिपाउनु होला, अनि हामी दिउँसो हेर्नुपर्छ कति गुण आउँछ, नाडी लागेको छ कि छैन, गण लागेको छ कि छैन, वर्गहरू के परेको छ, सबै कुराहरू हेरेपछि बल्ल थाहा हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
2: अनि घरको वास्तु कस्तो होला? रङ
0: घरको वास्तु ग्रह सबै ठिकै छ, अहिले अलिकति शान्ति गराउनु ठिक हुन्छ है त।
2: अरू भाइ बहिनी बा आमा सित सम्बन्ध
0: राम्रो राम्रो छ है?
2: हजुर
0: छुट्टी राधे राधे।
2: राधे श्याम राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो बर्दियाबाट टाइगर एफएम सुनेर साथ दिनुभयो। हामी नेपालभरबाट कार्यक्रम एकै साथमा तपाईँलाई यतिखेर सुनाइरहेका छौं। प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि यतिखेर सम्झिन सक्नुहुन्छ। अब हामी कार्यक्रमको आजको लागि अन्तिम भागमा छौं। रेडियो संखुवा सभा र भोजपुरबाट सुनेर यहाँ आउनलाई खानबारीमा आउन चाहनुहुन्छ भने चाँदनी चोकमा तपाईँ हामीसँग सम्पर्कमा रहन सक्नुहुनेछ भन्दै आजको लागि कार्यक्रमको अन्तिम अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गबाट रहनेछ। आजको लागि आज्ञा दिनुहोस्। राधे राधे।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसून भित्रन अझै एक हप्ता लाग्ने। विभिन्न देशका राजदूतको लागि झण्डै 3,000 जनाको आवेदन। 8 विश्वविद्यालयका उपकुलपतिको लागि शर्टलिस्ट सार्वजनिक। अण्डाको भाव फेरि बढ़्यो, गोटाकै झण्डै 25 रूपैयाँ। उत्पादन लागत र बजार व्यवस्थापन तर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रूसी राष्ट्रपति पुटिनको जवाब। ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई। र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र आज बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ, तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र बस्न, हल्का तथा सुती कपड़ा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न, प्रशस्त पानी र झोल पदार्थ खान सल्लाह छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भागका केही ठाउँ तथा तराई भागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 3-4 दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा पछि पनि हुन सक्ने मौसमविदको भनाई छ। कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रनेर ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रने गर्छ। आज जून 6 तारीक हो। भारतमा तोकिएको औसत मिति जून 1 मनसून भित्रनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ। यसपालि मनसूनमा औसत भन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने प्रक्षेपण रहेको छ। विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदको लागि झण्डै 3,000 जनाको आवेदन परेको छ। इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्यधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। यस अवधिमा अनलाइन, ईमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदको लागि आवेदन आह्वान गरेको हो। तत्कालीन सुशीला कार्क नेतृत्वको सरकारले राजनैतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूत फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनैतिक नियुक्ति पाएकालाई पदमुक्त गरेको थियो। राजदूत पद खाली भएपछि सरकारले खुला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको थियो। सबै आवेदनको रूजु तथा प्रमाणीकरणपछि मन्त्रालयले योग्य उम्मेद्वारको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ। मन्त्री परिषदले सिफारिश गरेका उम्मेद्वारको संसदीय सुनवाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान छ। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको लागि उपकुलपतिको शर्टलिस्ट सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेद्वारको शर्टलिस्ट सार्वजनिक भएको हो। उपकुलपति सिफारिश गर्न गठित समितिका अनुसार शर्टलिस्टमा रहेका उम्मेद्वारहरूको सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति को लागि 50, पूर्वाञ्चल विश्वविद्यालयको 38, पोखरा विश्वविद्यालयको 38, सुदूरपश्चिम विश्वविद्यालय 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालय 11, कृषि तथा वन विज्ञान विश्वविद्यालय 15 र राजर्षि जनक विश्वविद्यालयको लागि 27 गरी 218 जनाको आवेदन परेको थियो। त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा शर्टलिस्ट सार्वजनिक गरिएको हो। शर्टलिस्ट सूची तपाईँले उज्यालो अनलाइनमा हेर्न सक्नुहुन्छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाडौँमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायको छलफल तथा सिफारिशको आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डाको प्रति पेटी अर्थात 6 क्रेटको 3000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमको कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़ेको हो। गएको वैशाख तेस्रो हप्ता एक सेल अण्डाको मूल्य प्रति क्रेट 465 थियो। त्यस्तै ठूलो अण्डाको मूल्य 490, मीडियम अण्डाको 400, सानो अण्डाको प्रति पेटी 2300 थियो। किसानले लागतको भाव पाए पनि पटक पटक भाव बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनको लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामको अगाडि डाक्टर लेख्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले गएको जेठ 7 सूचना निकालेर गैर कानूनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कार्यवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जो कोही नागरिक बिरामी स्वास्थ्य संचार माध्यम तथा सरकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ। यसरी आएको उजुरीमाथि छानबिन गरी कार्यवाही गरिने काउन्सिलले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ़दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास इकाईको आयोजनामा 2 दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताउनुभयो। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला पत्र मार्फत प्रत्यक्ष वार्ताको आह्वान गरेपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको जवाब दिनुभएको छ। जेलेन्स्कीले दुई देशबीचको युद्ध अन्त्य गर्ने विषयमा प्रत्यक्ष वार्ताको अनुरोध गरेपछि रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई भेट्नुको कुनै अर्थ नदेखेको बताएको बीबीसीले जनाएको छ। जेलेन्स्कीले पुटिनलाई खुला पत्र मार्फत युद्ध अन्त्यका लागि अमेरिकालाई पर्खनु गलत हुने उल्लेख गर्नुभएको छ। तर रूसी राष्ट्रपति पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसअघिको छलफलमा भएका प्रस्तावलाई आधार मान्नुपर्ने बताउनुभयो। यसैमा कियेभले केही सम्झौता गर्नुपर्नेमा उहाँको जोड़ छ। रूसी सेनाले झण्डै 2,440 वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भागमा पकड़ कायम गरेको र विभिन्न मोर्चामा अघि बढ़िरहेको पुटिनले दावी गर्नुभएको छ। पुटिनले युरोपेली संघ ईयूको मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल बिहान पाउने 12 बजे शुरू हुनेछ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि 6 नोट हुनेछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसून भित्र अझै 1 हप्ता लाग्ने। विभिन्न देशको राजदूतका लागि झण्डै 3,000 जनाको आवेदन, 8 वटा विश्वविद्यालयका उपकुलपतिको लागि शर्टलिस्ट सार्वजनिक। अण्डाको भाव फेरि बढ़्यो, कोटाकै झण्डै 25 रूपियाँ। उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रूसी राष्ट्रपति पुटिनको जवाब, ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई। र एसीसी महिला प्रिमियर कपको समूह विजेताको लागि आज नेपाल र हङकङ खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान
5: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
6: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
7: यही जेठ 23 गते शनिबारको दिन
8: बिहान 10 बजेदेखि
6: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517। पानी बचाई बाली लगाऊ।
8: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पाले पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्दिनाथ, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
9: पानी बचाई खेती गरौ, उत्पादन बढाउ, परिवार र देश समृद्ध बनाउ।
8: यो सन्देश बबई सिंचाई आयोजना वैदिक वर्गद्वारा प्रसारित गरिएको हो। नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया, रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: हरिनौबजार आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, हरिनौ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ।
0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल, फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल, स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा, छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू: हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अनकल सेवाहरू:
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98480-22-229 र 98605-22-229।
7: लक्ष्मी ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
8: ए लिनुस् त।
7: यो होइन नि, बम्बे टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
8: बम्बे टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
7: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
8: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
7: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बे टेलर्समा सिलाएको हो नि।
9: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
10: बम्बे वस्त्रालय एन्ड फेमस बम्बे टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 484 45 875।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा
1: एनजेड 16 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दात, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ्छै।
1: हार्दिक आमन्त्रण यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 देखि बिहान 6:30 सम्म पतञ्जली योगपीठ

0: नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपाज्यूबाट यो कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते, समय बिहान 4:30 देखि बिहान 6:30 सम्म। स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
4: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
5: ¿En serio? ¿Quién me manda tantos mensajes?

0: सीधा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सत्तारूढ दल राष्ट्रपाले आज 37 जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामी छानेको भनाई। नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष। उत्तेजक भूमिका दिएका 54 जना व्यक्तिको पहिचान। कैलालीमा अन्तर व्यवस्थापिका संसद चल्दै, कानून निर्माणमा 3 तहका सरकार बीच सहकार्य हुनुपर्नेमा सभामुख परियालको जोड। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्दा पानी नपाएर 49 जनाको ज्यान गयो। उद्धार टोली जाँदा 60 जना बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन गर्दैछ। कोशी प्रदेशका 9, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो। भोलि 29 जिल्लामा महाधिवेशन हुनेछ। 12 जिल्ला अधिवेशन भने आउँदो मंगलबार हुनेछ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 70 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ। बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ। यही जेठ 26 गतेदेखि 7 प्रदेशको महाधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतिसम्म चितवनमा हुँदैछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनुभयो। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो, समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरेको स्पष्ट पार्नुभयो। नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन र त्यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरेको छ। जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका निभाए देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल बालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। प्रमुख दुलप्रसाद अरियालले कानून निर्माण गर्दा 3 तहका सरकार बीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभा बीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो। 3 तहका सरकार बीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको सम्बन्ध नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। संघले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बढ़ाउनु पर्ने बताउनुभयो। सम्मेलनमा संघीय संसदका दुवै सदन र 7 वटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलिसम्म चल्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। दार्चुलाको अपि हिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ। खलंगाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौड़िया खोलासम्म सड़क पुगेको हो। सड़कको अभावमा यातायात र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीय बासिन्दामा अब राहतको आशा पलाएको छ। गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठोकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सड़क काफलधारसम्म पुग्नेछ भने आउँदो आर्थिक वर्ष पालिका मुकाम नौपाटासम्म गाड़ी सञ्चालन गर्ने लक्ष्य छ। पारीबगर मकरी गार्ड सड़क 2 वर्षभित्र कालोपत्र गर्न ठेक्का लागिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नियुक्ति कार्यक्रममा अपि हिमाल लगायत अरू बाँकी पालिकालाई सड़क सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ। विदेशको खबर, नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर मालीबाट फर्कँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका आसामका भन्दा 80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्यधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रु कैयौं दिन रोकिए। ट्रक मरमत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जनाभन्दा धेरै यात्रु थिए। उनीहरूमध्ये 2 जना 50 किलोमिटर भन्दा बढ़ी पैदल हिँडिएपछि पानी भेटेका थिए। पानी पिएर असामाका पुगिएपछि प्रशासनलाई जानकारी गराएपछि उद्धार टोली पुगेको थियो। उद्धार टोली घटनास्थल पुग्दा ट्रक मुनि र वरिपरि गरी 49 वटा शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन्। त्यहाँ बासेकाहरूलाई लिएर फर्कदा टोलीले 60 जनाभन्दा बढ़ी यात्रु रहेको अर्को ट्रक पनि बिग्रिएर 3 दिनदेखि रोकिएको भेटायो। उनीहरूलाई पनि टोलीले पानी दिएर उद्धार गरेको छ। अब खेल खबर, एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले लिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह विजेता भएको छ। क्वार्टर फाइनलमा फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेट र दोस्रो खेलमा भूटानले 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिएका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला T20 एसिया कपका लागि छनौट हुनेछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमा मुख्य खबर फेरि एकपटक। सत्तारूढ दल राष्ट्रपाले आज 37 जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई। नवयुवा आन्दोलनमा बाल बालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष। उत्तेजक भूमिकामा देखिएका 54 व्यक्तिको पहिचान। कैलालीमा अन्तर व्यवस्थापिका सम्मेलन चल्दै कानून निर्माणमा 3 तहका सरकारबीच सहकार्य हुनु परेमा सभामुख अरियालको जोड। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 ज्यान गयो। उद्धार टोली जाँदा 60 बोयको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।
5: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: आइयो अब भोकै घर जाने कुरा पनि त भएन।
7: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
6: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
8: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस् हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।
9: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
13: ए लिनुहोस् त।
12: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
13: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
12: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
13: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
12: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
14: हाम्रो यहाँ हान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
15: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98481-45875।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै

0: किन यस्तो गरिरहेको छु?
1: हार्दिक आमन्त्रण यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 बिहान 6:30 स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
1: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
0: ए के बिर्से भनेको त छातै पो बिर्सेछु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवनजल पो मिसाउन भुलेछु।
1: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवनजल मिलाइसकेकी छु बुबा। बरु पानी चाहिँ सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
0: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
1: हुने बिहान काम दिउँसो आराम।
2: गर्मीको मौसममा लु अथवा अत्याधिक गर्मीबाट बस्न छाता ओढेर वा टाउको ढाकेर हिँडौ, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्याउने उपायहरू अपनाऊ।
3: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: चढाउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दात, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
1: यो हो रेडियो टा। किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
3: हार्दिक आमन्त्रण। यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 देखि बिहान 6:30 सम्म पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य सादी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते। समय बिहान 4:30 देखि बिहान 6:30 सम्म। स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।

0: डाक्टरौली सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
1: यही असार 6 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582।
2: अब कोहलपुर नेपालगञ्ज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
3: साइना मेडिकल हलका सेवाहरू
2: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।

0: हार्दिक आमन्त्रण यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 बिहान 6:30 स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
1: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
2: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
2: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
2: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
3: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
3: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 96.2 मेगाहर्ज।

He's not going to do that.

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हाट जोड्नी तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: डाक्टर आउने सम्बन्धी सूचना: राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू: पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98-580-25-002।
4: हार्दिक आमन्त्रण। यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपाज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते, समय बिहान 4:30 बिहान 6:30। स्थान ठाकुरबाबा नगरपालिका 7, कानपुर स्थित खेल मैदान, मोहनपुर, बर्दिया।
5: रही के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz. रेडियो टाइगर स्टुडियो टाइम. यति बेला साँझको 6 बजेको छ.

0: नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, आज 37 र भोलि 29 जिल्लामा हुने। योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई।
0: पश्चिम तराईमा आज पनि चर्को गर्मी, कुस्की प्रदेश बाहेकका तराई मधेसमा भोलि र पर्सि गर्मीको सम्भावना। नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने।
1: चलचित्र महोत्सव मार्फत विश्वको भौगोलिक दूरी र राजनैतिक सीमा मेटिँदै नेपाली कथाहरूलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्याइने प्रयास।
2: नयाँ कुरा सिक्ने मात्र होइन कि आफ्नो कथाहरू पनि भन्न जान्नुपर्छ र देखाउने पनि एउटा ठाउँ चाहिँ सृजना गर्नुपर्छ।
0: भारतमा कक्रोच जनता पार्टीको पहिलो प्रदर्शन, सुरक्षा व्यवस्था कडा।
1: र एसीसी महिला प्रिमियम कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। विश्वकप फुटबल खेल्ने इरानी टोलीलाई पनि अमेरिका प्रवेश भिसा प्राप्त।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन आयोजन गरिरहेको छ। पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुसार आज कोशी प्रदेशका 9, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बुढलाकोटीले जानकारी दिनुभयो। भोलि 29 जिल्लामा अधिवेशन हुनेछ। 12 जिल्लाको अधिवेशन AZ 26 गते मंगलबार हुनेछ। प्रथम राष्ट्रिय महाधिवेशन अगाडि 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ। बाँकी 10 जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन पछाडि हुनेछ। AZ 26 गतेदेखि 7 प्रदेशको अधिवेशन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। पहिलो अधिवेशन बागमती प्रदेशबाट शुरू हुनेछ। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7-9 गतेसम्म चितवनमा हुँदैछ।
1: यसैबीच राष्ट्रपा सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्र महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। आज पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन, मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनु भएको छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो, समावेशी र सुदृढ़ बनाएर मुलुकको नेतृत्व गर्न सक्षम राजनैतिक शक्ति बन्ने लक्ष्य राखेको स्पष्ट पार्नुभयो।
0: सभामुख डोलप्रसाद अरियालले कानून निर्माण गर्दा तीनवटा तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संहिता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। तीनै तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। सम्मेलनमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलि सम्पन्न हुनेछ।
1: राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। जाँचबुझका क्रममा आयोगले 37 वटा भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वटा वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बाल बालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशक दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ।
0: आज पनि तराईमा चर्को गर्मी भएको छ। केही दिनदेखि लगातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो 24 घण्टामा पानी परेको छैन। पछिल्लो 24 घण्टामा सामान्यदेखि मध्यसम्म वर्षा भएको पूर्वी तराईमा भने तुलनात्मक रूपमा केही शीतल महसुस भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो। यसै महाशाखाले भोलि र पर्सि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा तातो दिन हुन सक्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा पनि बढ़िरहने सम्भावना छ। विश्व स्वास्थ्य संगठनका अनुसार समतल क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात हिट वेभ भन्ने गरिन्छ। महाशाखाले गएको बिहिबार बेलुका तापलहर सम्बन्धी चेतावनी जारी गरेको छ। यो गर्मीयाम शुरू भए यता तापलहरको चौथो चेतावनी हो। नेपालमा 26.7 डिग्री सेल्सियस तापक्रमलाई गर्मीयामको औसत अधिकतम तापक्रम मानिएको छ। तर पछिल्ला 3 वर्ष लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ। यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निनोका असरले नेपालमा सुक्खापन ल्याउने र तापक्रम औसतभन्दा माथि जाने मौसमविदको अनुमान छ। यसैबीच पछिल्लो 3 घण्टामा गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। यसैबीच नेपालमा मनसून भित्रन अझै 1 हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरल र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न 1 हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रिने गर्छ। आज जून 6 तारीक हो।
1: यसैबीच मध्य पहाड़ी लोकमार्ग सड़क खण्डको खोटाङको दिक्तेल रूपागोट मजुवागढ़ी नगरपालिका 8 बुवालुङमा रहेको पंखु खोला तथा आसपासको सड़क बाढ़ीले बगाएपछि अवरूद्ध भएको छ। हिजो बेलुका भएको अत्याधिक वर्षापछि आएको बाढ़ीले सड़क बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको हो। बाढ़ीले सड़क बगाएपछि भोजपुरबाट काठमाण्डु र भोजपुरतर्फ जाँदै गरेका गाड़ी तथा यात्रुहरू समस्यामा परेका छन्। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 9 का वड़ाध्यक्ष दिनेश कठायतले बाढ़ीले पंखु खोला भन्दा माथिबाट आएको लेदो सहितको झण्डै 25 देखि 30 मिटर सड़क अवरूद्ध बनाएको र सड़क खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, आज 37 र भोलि 29 जिल्लामा हुने, योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति रवि लामिछानेको भनाई, नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानव अधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान, पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेक तराई मधेशमा भोलि र पर्सि गर्मीको उच्च सम्भावना, नेपालमा मनसून भित्र अझै एक हप्ता लाग्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सामाजिक सुरक्षा कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्देश्यमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा यही जेठ 20 गतेसम्म 1,11,07,05,85,000 रूपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्ष सहित सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरिएको जनाइएको छ। कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधीकरणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो। कोषमा जम्मा हुने रकम बैंक तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उहाँको भनाइ छ। निर्देशक रेग्मीका अनुसार कोषमा अहिलेसम्म 23,476 रोजगारदाता र 59,429 योगदानकर्ता सूचीकृत भएका छन्।
0: नेपाल लियर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा भएको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। चितौनलाई मुख्य आधार क्षेत्र मानि तय गरेको नयाँ दर रेट अनुसार सबैभन्दा ठूलो आकारको अण्डाको मूल्य प्रति क्रेट 560 रूपियाँ, ठूलो आकारको 545 रूपियाँ, मध्यम आकारको अण्डाको मूल्य 515 तथा सानो आकारको अण्डाको मूल्य प्रति पेटी 3,000 रूपियाँ कायम गरेको छ। खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ पुगेको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव र किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ मूल्य निर्धारण गरिएको हो। पछिल्लो एक महिनामा अण्डाको मूल्य निरन्तर बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी सहयोग र नीतिगत समर्थन आवश्यक रहेको उहाँले बताउनुभयो।
1: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त 5 सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, सुमेरी सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडका 114 जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो। समितिले लालीगुराँस सहकारीका 13, सुमेरुका 31, नेशनलका 11, दर्शन सहकारीका 54 र सिभिल सहकारीका 5 ऋणीको नाम सार्वजनिक गरेको छ। समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ।
0: पोखरा महानगरपालिकाको बस पार्क क्षेत्रमा अतिक्रमण गरी घर तथा अन्य भौतिक संरचना बनाएकाहरूले आफै हटाउन थालेका छन्। महानगरपालिकाले संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा भोलि सकिँदै गर्दा उनीहरूले आफ्ना संरचनाहरू हटाउन शुरू गरेका हुन्। विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी भएको बताएका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचना हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन उनीहरूले सकारात्मक पहल कदमी लिएका हुन्।
1: श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइती घरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धरना दिइराख्ने बताउनुभयो।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
15: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू
15: ओपीडी सेवा,
13: विशेषज्ञ ओपीडी सेवा,
15: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
15: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
15: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
15: पूर्व कर्म पंचकर्म सेवा,
13: छार सूत्र सेवा,
15: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
15: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-2403।
16: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको कक्रोच जनता पार्टी सीजेपीले दिल्लीमा प्रदर्शन गरेको छ। ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सड़कमा निस्किएको हो। संघीय राजधानी दिल्लीको जन्तर मन्तरमा आन्दोलन शुरू भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कड़ा पारेको छ। अमेरिकाबाट आजै बिहान दिल्ली आएका सीजेपीका संस्थापक अभिजीत दिप्के पनि जन्तर मन्तरमा पुगेर प्रदर्शनमा सहभागी बन्नुभएको छ। उहाँले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गर्नुभएको छ। विमानस्थलबाट बाहिर निस्केपछि संचार माध्यमसँग कुरा गर्दै दिप्केले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नुभयो। नेशनल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट अर्थात नीट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि पाँचजना विद्यार्थीले आत्महत्या गरेकाले शिक्षा मन्त्रीको राजीनामा मागेको उहाँको भनाइ छ। शिक्षाविद तथा लद्दाखका पर्यावरण अभियानकर्ता सोनम वाङचुक पनि प्रदर्शनमा पुग्नुभएको छ। बीबीसी हिन्दीका अनुसार सीजेपी विरूद्ध सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तरमा पुगेका थिए। प्रहरीले उनीहरूलाई भने विरोध गर्न रोकेर बाहिर निकालिदिएका छन्। युवाहरूले कक्रोच नाम भारतका प्रधान न्यायाधीशबाट लिएका हुन्, जसले बेरोजगार युवालाई कक्रोचसँग तुलना गर्नुभएको थियो। गएको महिना शुरू भएदेखि यस अभियानले इन्स्टाग्राममा झण्डै 2,20,00,000 फलोअर्स पाएको छ। यो सरकारप्रतिको असहमतिको सबैभन्दा ठूलो मध्यको अभिव्यक्ति बन्न पुगेको छ। यो अभियानलाई भारतका चर्चित र वरिष्ठ कानूनविद प्रशान्त भूषणले जेन जी आन्दोलनको संज्ञा दिनुभएको छ। यसैबीच दिल्ली प्रहरीले कक्रोच जनता पार्टीको प्रदर्शनका क्रममा दुई समूहबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न 6 जनालाई पक्राउ गरेको र अहिलेसम्म अरू कुनै अप्रिय घटना नभएको बताएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्।
1: र इरानको फुटबल टोलीलाई अर्को हप्तादेखि हुने विश्वकपका लागि अमेरिका प्रवेश गर्न भिसा दिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। यही जुन 16 तारीखमा लस एन्जलसमा हुने न्यूजील्याण्डसँगको पहिलो खेलको 10 दिन अघि मात्र भिसा स्वीकृति दिएको जनाएको छ। इरानी फुटबल संघले भने भिसा स्वीकृतिको बारेमा सार्वजनिक टिप्पणी गरेको छैन। फिफा विश्वकप 2026 जुन 12 देखि अमेरिका, क्यानाडा र मेक्सिकोमा शुरू हुँदैछ। यो प्रतियोगितामा आयोजक देशले युद्धमा रहेको देशको टोलीलाई स्वागत गर्ने पहिलो घटना हुनेछ। गएको मे महिनाको अन्त्यतिर अमेरिकाको भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण केन्द्र एरिजोनाको टक्सनबाट मेक्सिकोमा सारेको थियो। गएको शुक्रबारसम्म पनि इरानी समाचार एजेन्सी फार्सले टोलीका केही प्राविधिक र प्रशासनिक सदस्यले अमेरिकी भिसा नपाएको जानकारी गराएको थियो। यसै हप्ता अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इस्लामिक रिभोल्युसनरी गार्डसँग सम्बन्धित व्यक्तिलाई इरानको प्रतिनिधिमण्डलमा समावेश गर्न नदिने बताउनु भएको थियो। इरानी टोलीका केही खेलाड़ीले भने त्यो सैन्य संगठनसँग अनिवार्य सैन्य सेवा पूरा गरिसकेका खबरमा उल्लेख छ।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण पछिल्लो समय भइरहेका श्रृंखलाबद्ध चलचित्र महोत्सवमा केन्द्रित छ।

0: काठमाडौँको व्यस्त दैनिकी र कोलाहलका बीच पछिल्ला केही हप्ता सिनेमा प्रेमीहरूका लागि उत्सवमय बनिरहेका छन्। अघिल्लो हप्ता मात्रै संघीय राजधानी काठमाडौँमा इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल अर्थात किम्पको रौनक सकियो, जहाँ पहाड़ी जीवन, संस्कृति र पर्यावरणका अनेकौं आयामहरू पर्दामा जीवन्त भए। त्यो रौनक सेलाउन नपाउँदै मंगलबारदेखि बिहिबारसम्म बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भयो। अन्य प्रख्यात नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल, ललितपुरको यलमाया केन्द्रमा हुने एसियन फिल्म फेस्टिभल वा राष्ट्रिय नाचघरमा हुने नेपाल अफ्रिका फिल्म फेस्टिभल, नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूको बाढ़ी नै आएको छ। यी महोत्सवहरू भूगोल र राजनीतिको सीमा नागेर दुई देशबीच कला र संस्कृति साथासाथ गर्ने बलिया कूटनीतिक खम्बाहरू बनिरहेका छन्। एउटा चलचित्रले केवल कथा मात्रै भन्दैन, त्यसले देशको माटो, मानिसको भोगाई, त्यहाँको भाषा र रहन सहनको प्रतिनिधित्व गर्छ। जब कुनै चिनिया, युरोपेली वा अफ्रिकी चलचित्र नेपाली दर्शकमाझ प्रस्तुत हुन्छ, तब दर्शकले ती देशका मानिसको हाँसो, आँसु र संघर्षलाई आफ्नै ठानेर अनुभूत गर्छन्। भूगोलका हिसाबले नेपालबाट अफ्रिका वा युरोप जति नै टाढा भए पनि सिनेमाको पर्दाले ती दूरीहरू मेटाइदिन्छ। सांस्कृतिक रूपमा एउटा समाजले अर्को समाजलाई नजिकबाट चिन्ने मौका यी महोत्सवहरूले दिन्छन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डंगोल:
1: फेस्टिभलले पनि के गर्छ भने एटलिस्ट एउटा कन्ट्रीको एउटा फिल्म चाहिँ रिप्रेजेन्ट होस् भन्ने हिसाबले त्यसरी क्युरेट गरेको हुन्छ। होइन, आफ्नो देशमा एउटा हिसाबले केही कुरा भइरहेको छ होला, तर अर्को देशमा कसरी हुँदो रहेछ, यही कुरालाई अर्को देशको व्यक्तिहरूले कसरी सोच्दो रहेछ भन्ने कुराहरू चाहिँ एउटा छर्लङ्ग रूपमा ठूलो पर्दामा देखिँदाखेरि चाहिँ यो छुट्टै मजा हुने रहेछ कि।
0: महोत्सवहरूमा प्रदर्शन मात्र होइन, विदेशी निर्देशक र प्राविधिकहरूले प्यानल छलफलहरू चलाउँछन्। यसले नेपाली चलचित्र कर्मीहरूलाई अन्तर्राष्ट्रिय प्रविधि, लेखन शैली र सिनेमाको वैश्विक ट्रेण्ड बुझ्न सघाउँछ। नेपालमा हुने महोत्सवहरूमा विदेशी सिनेमा मात्र आउँदैनन्, हाम्रा मौलिक र रैथानिक कथाहरू बोकेका नेपाली सिनेमा पनि विदेशी निर्णायक र अतिथि सामु पुग्छन्। यसले नेपाली कलालाई विश्व बजारमा लैजाने ढोका खोल्छ।
2: मजा आयो नि, तर यो भन्दा मजा त हुस्की ल्याइदिएको भए त मलाई एकदम राम्रो
3: हुन्थ्यो। तैँले जब छोडिस्, अब तेरो चाहिँ के प्लान छ भन त?
4: हामी पनि होमस्टे खोलौँ है, बाहिरको मर्द मान्छेलाई घरमा कसरी राख्नु?
5: अन्त अर्कोमा पनि राख्छ,
6: उनीहरूकोमा त आफ्नै घरको मर्द मान्छे हुन्छ।
0: परम्परागत रूपमा दुई देश बीचको सम्बन्ध राजदूतावास, सन्धि सम्झौता वा राजनीतिक भ्रमणहरूमा मात्र सीमित हुने गर्थ्यो, तर राजनीति र कूटनीति कहिलेकाहीँ निकै नीरस र औपचारिक हुन सक्छ। चलचित्र महोत्सवहरूले यसमा मानवीय स्पर्श थपिदिन्छन्। सिनेमा एउटा यस्तो भाषा हो जसलाई बुझ्न कुनै पनि देशको नागरिक हुनु पर्दैन, केवल मानव हुनु काफी छ। यसले देशहरू बीचको सिमानालाई भत्काएर आपसी सद्भाव र सहयोगको नयाँ मार्ग प्रशस्त गर्छ।
7: नेपाल अझै विशेष गरेर चाहिँ नेपालको चाहिँ उत्तरी हिमाली र पहाड़ी क्षेत्रमा चाहिँ हामीले झट्टै हेर्दाखेरि यहाँका डाँडा काँडा हिमालहरू होइन कति रमाइलो देखिन्छ, राम्रो देखिन्छ, तर यहाँ हामीले चाहिँ आफ्नो जीवन जिउँदाखेरि चाहिँ त्यत्तिकै एक्सट्रिम पोइन्टमा चाहिँ सङ्घर्ष र दुःख चुनौतीहरू भोग्नुपर्छ।
0: पछिल्लो समय देशमा भइरहेका यी श्रृंखलाबद्ध चलचित्र महोत्सवहरूले के प्रमाणित गर्छन् भने नेपाल विस्तारै विश्व सिनेमा र संस्कृतिको एउटा जीवन्त संगम स्थल बन्दैछ। अहिलेका महोत्सवहरूले नेपाल र विश्व समुदाय बीचको सम्बन्धको तस्वीरलाई थप चम्किलो र प्रगाढ बनाउँदैछन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डंगोल:
1: नेपालमा फिल्महरू देखाउँदाखेरि विभिन्न देशको त हामीले देखाउँछौ नि त, होइन, त्यो साथसाथै चाहिँ मलाई नेपालको पनि स्टोरीजहरू चाहिँ बाहिरसम्म पुग्नु चाहिँ एकदमै जरुरी छ। यहाँ नेपालमा मात्र अरू फिल्मलाई प्लेटफर्म दिएर बाहिरको कुरा सिक्ने भन्ने, नयाँ कुरा सिक्ने मात्र होइन कि आफ्नो कथाहरू पनि भन्न जान्नुपर्छ र देखाउने पनि एउटा ठाउँ चाहिँ सृजना गर्नुपर्छ, एउटा भनौँ न क्षमता विकास चाहिँ हामीले गर्न खोजिरहेका छौँ सानो सानो वर्कसपहरू मार्फत।

0: रङ्ग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, आज 37 र भोलि 29 जिल्लामा हुने। योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई।
0: पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेकका तराई मधेसमा भोलि र पर्सी गर्मीको सम्भावना। नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने।
1: चलचित्र महोत्सव मार्फत विश्वको भौगोलिक दूरी र राजनैतिक सीमा मेटिँदै नेपाली कथाहरूलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयास।
0: भारतमा कक्रोच, जनता पार्टीको पहिलो प्रदर्शन, सुरक्षा व्यवस्था कडा।
1: र एसिसी महिला प्रिमियम कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। विश्वकप फुटबल खेल्ने इरानी टोलीलाई पनि अमेरिका प्रवेशमा भिसा प्राप्त।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित, प्रदेश सभाको नवौं बैठक आगामी असार 1 गते बस्ने,
1: दैलेखका विभिन्न वनमा निरन्तर आगलागी 1170 हेक्टर वन क्षेत्र डडेलौले नष्ट,
0: बढ्दो गर्मीका कारण बाँकेका धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षा कोठामा पढ्नुपर्ने विद्यार्थीहरूको बाध्यता,
1: र 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेटमा मधेसले कोसे प्रदेशलाई हरायो, एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा, कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको बसेको बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। सभामुख नन्दा गुरूङले कर्णाली प्रदेश सभा नियमावली 2081 नियम 39 उपनियम 4 बमोजिम मुख्यमन्त्री यामलाल कर्णेललाई नीति तथा कार्यक्रम पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश गर्नु समय दिनुभएको थियो। मुख्यमन्त्री कर्णेलले सभा समक्ष यो प्रस्ताव पेश गरेसँगै सभामुख गुरूङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो। बैठकमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता मंगल बहादुर साई, पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंह, टेकराज पछाई, बिन्दमान विष्ट, दुर्ग बहादुर रावत, कलबहादुर हमाल, भीमप्रकाश शर्मा, खड्क बहादुर पोखरेल, लक्ष्मी सुनार, दक्षिणा साई, रणसिंह परियार, तुलसा मल्ल, जानकी सिंह, बलिमाया बुढा, इन्दा कुमारी साई सहित 25 प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि आफ्नो भनाई राख्नु भएको थियो। बैठकमा भाग लिने प्रदेशसभा सदस्यले कर्णालीको बहुआयामिक गरीबी घटाउने, मानव सूचकांक बढ़ाउने, कृषि पर्यटनको विकास मार्फत रोजगारी सृजना गर्ने, सड़क सञ्जाल जोड्ने र भूमि मान्छेको आवश्यकता एवं समस्यालाई सम्बोधन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको थियो। प्रदेशसभाको नवौं बैठक आगामी असार 1 गते बस्ने प्रदेश सभामुख गुरूङले बताउनु भएको छ।
0: दैलेखमा वन डडेलो नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गरेको भए पनि आगलागी हुने क्रम रोकिएको छैन। डिभिजन वन कार्यालय दैलेखले 14 सामुदायिक वन र 40 राष्ट्रिय वनमा निरन्तर आगलागी हुँदा 1170 हेक्टर वन क्षेत्र डडेलोले नष्ट गरेको जनाएको छ। डिभिजन वन कार्यालय वन अधिकृत आशिका पौड्यालले डडेलो नियन्त्रणका लागि 11 स्थानीय तह र सामुदायिक वन उपभोक्ता समिति लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भए पनि वनको डडेलो लाग्ने क्रम नरोकिएको बताउनुभयो। वन कार्यालयले ती मध्ये 11 सामुदायिक वनमा भएको आगलागीलाई समयमै नियन्त्रणमा लिइएको, क्षतिको धेरै हुन नपाएको दावी पनि गरेका छन्। वन अधिकृत पौड्यालले डिभिजन वन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकाय तथा सरकारवाला निकायलाई आगामी आगलागी हुन नदिन र आगलागी भएको अवस्थामा नियन्त्रण गर्ने उपायबारे प्रशिक्षण तथा अभिमुखीकरण समेत गरिएको बताउनु भएको छ। डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख अमर शाहले वन क्षेत्रमा हुने अधिकांश आगलागी मानवीय लापरवाहीका कारण हुने गरेको बताउनुभयो। उहाँले घाँसपात संकलन, खेतबारी सफा गर्ने क्रममा लगाइने आगो नियन्त्रण बाहिर जाँदा डडेलो फैलिने गरेको बताउनुभयो। लामो समय वर्षा नहुनु र सुक्खा मौसमले समेत आगलागीको जोखिम बढ़ाएको छ। जिल्लाभित्र यात्रा गर्नेहरूले चुरूट खाने र त्यसलाई ननिभाउने गरेका कारण पनि वनमा आगलागी हुने गरेको छ। वन डडेलो न्यूनीकरणका लागि सचेतनासँगै आवश्यक निगरानी, नियन्त्रण र कानूनी कार्यान्वयन अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको स्थानीयले बताएका छन्।
1: देशकै सबैभन्दा बढ़ी गर्मी हुने जिल्ला मध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ। अत्यधिक गर्मीका बीच पनि विद्यार्थी टिनको छाना मुनि बसेर पढ्न बाध्य भएका पत्रकार सिराज खानले बताउनुभयो। अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाबाट बनेका कक्षा कोठा भएकाले उच्च तापक्रमकामा बालबालिका रोकुस मुकुस महसुस गर्दै पसिना बगाउँदै पढ्न बाध्य रहेको शिक्षकले बताएका छन्। लुडुवा गाउँपालिका 4 स्थित केन्द्रीय सामुदायिक विद्यालय शाहपुरवाका सहायक प्रधानाध्यापक टीका खड्काले गर्मीको समयमा टिनको छाना अत्यधिक तातिने भएकाले पढ़ाई अत्यन्तै कठिन हुने गरेको बताउनुभयो। उहाँले छिनछिना विद्युत आपूर्ति अवरूद्ध हुने पंखाको अभाव तथा अत्यधिक गर्मीका कारण साना बालबालिकाको स्वास्थ्य र पठन पाठन दुवै प्रभावित भएको बताउनुभयो। नेपालगंज उपमहानगरपालिका २० राजाको आदर्श माध्यमिक विद्यालयका शिक्षिका हीरा गौतमले टिनको छानामुनि बस्दा विद्यार्थीलाई बारम्बार पानी खान जानुपर्ने, टाउको दुख्ने र थकान हुने समस्या देखा परेको बताउनु भएको छ। अत्यधिक गर्मी हुने जिल्लामा विद्यालयलाई कम्तीमा टिनको छानाको मुक्त बनाउनु पर्ने आवश्यकता रहेको उहाँले उल्याउनु भएको छ। नेपालगंज १० स्थित शारदा आदर्श विद्यालयका शिक्षिका अल्का वर्णवालले धेरै विद्यालयले अझै पनि प्राथमिक तहका बालबालिकालाई टिनको छानामुनि राखेर पढ़ाउन बाध्य रहेको गुनासो गर्नुभयो। नेपालगंज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले नेपालगंज देशको अत्यधिक गर्मी हुने क्षेत्र भएकाले केही विद्यालयमा जिप्सन लगान गरी तापक्रम घटाउने प्रयास गरेको र नयाँ निर्माण हुने भवनमा टिनका छाना नराख्ने नीति अपनाएको बताउनु भएको छ। नागरिक सरोकार मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले विपन्न परिवारका बालबालिका अझै टिनको छानामुनि कष्टकर रूपमा अध्ययन गर्न बाध्य हुन दुःखद भएको टिप्पणी गर्नुभयो।
0: वीरेन्द्रनगरमा भएको वातावरण संरक्षण, सरसफाई तथा जलवायु परिवर्तन सम्बन्धी निबन्ध प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयका छात्रा मोनिका बडुवाल प्रथम हुनुभएको छ। प्रदेश वन निर्देशनालय कर्णालीले गरेको निबन्ध प्रतियोगितामा प्रथम हुँदै मोनिकाले 15,000 नगद पुरस्कार समेत प्राप्त गर्नुभएको छ। वन निर्देशनालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागितामा वन वातावरण तथा जैविक विविधता संरक्षणमा विद्यार्थीहरूको नेतृत्वको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजन गरिएको थियो। प्रतियोगितामा वीरेन्द्रनगरभित्रका सातवटा माध्यमिक विद्यालयका 40 विद्यार्थीहरूले भाग लिएको प्रतियोगितामा सैनिककै सिक्सटिना बोहरा दोस्रो र उषा बालबाटीका माध्यमिक विद्यालयका जोसना बुढाले तेस्रो स्थान हासिल गर्नुभयो। बोहराले नगद 10,000, बुढाले नगद 5,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। ल भनियो छोटो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुट

0: मनद्वारमा हुने रोगको लक्षण: मनद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाई हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
0: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98-84-63-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाँझै।
6: मोमो, बब चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही गाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
8: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम।
10: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित प्रदेश सभाको नवौं बैठक आगामी असार 1 गते बस्ने, दैलेखमा विभिन्न वनमा निरन्तर आगलागी, 1170 हेक्टर वन क्षेत्र डडेलोले नष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
11: अब बाँकी खबर। दार्चुलाको अपिहेमाल गाउँपालिकामा सड़क सञ्जालमा जोड़िएको छ। खलंगाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौड्याल खोलासम्म सड़क पुगेको हो। सड़कको अभावमा यातायात र दैनिक उपभोग्य सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीयले अब राहतको आशा पलाएको छ। गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेक ठेकरे बोहराले यस्तै आर्थिक वर्षभित्र सड़क काफल धारसम्म पुग्ने भन्दै आउँदो आर्थिक वर्ष पालिका मुकाम 9 पाटासम्म गाड़ी सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो। पारी बगर मकरी गाड सड़क वर्ष 2 वर्षभित्र कालो पत्र गर्ने ठेक्का लागिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपिहिमाल लगायत

0: काम नेपालीकालाई सडक सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ।
1: बाँके जिल्ला अदालतले अदालत परिसरमा हुने अनावश्यक भीड़भाड़ नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियमहरू लागू गरेको छ। अदालत प्रशासनले एक सूचना जारी गर्दै आगामी जेठ 25 गतेदेखि अदालत प्रवेश गर्ने सबै सरकारवालाका लागि विभिन्न नौबुद्धि निर्देशनहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ। अदालत परिसरमा हुन सक्ने सम्भावित असुरक्षा र अस्वस्थतालाई अव्यवस्थालाई ध्यानमा राखेर जिल्ला अदालत बाँकेको प्रशासन शाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। नयाँ व्यवस्था अनुसार अब कानून व्यवसायहरूको पेशागत आचार संहिता सम्बन्धी आचरण सम्बन्धी नियमावली 2079 निर्दिष्ट गरेको पोसाक अनिवार्य रूपमा लगाएर मात्र अदालत प्रवेश गर्न पाउने भएका छन्।
0: आज पनि पश्चिम तराईमा चर्को गर्मी बढ़ेको छ। केही दिनदेखि लगातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो 24 घण्टामा पानी भने परेको छैन। पछिल्लो 24 घण्टामा सामान्यदेखि मध्यमसम्म वर्षा भएको पूर्वी तराईमा भने तुलनात्मक रूपमा केही शीतल महसुस भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो। यस्तै महाशाखाले भोलि र पर्सि मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार त्यही क्षेत्रको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्यसभन्दा बढ़ी रहने सम्भावना छ। विश्व स्वास्थ्य संगठनका अनुसार समतल क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात हिट वेभ भन्ने गरिन्छ। महाशाखाले गएको बिहिबार बेलुका तापलहर सम्बन्धी चेतावनी जारी गरेको छ। यो गर्मी आम शुरू भए त तापलहरको चेतावनी चौथो हो। नेपालमा 26.7 डिग्री सेल्सियसलाई गर्मी आमको औसत अधिकतम तापक्रम मानेको छ। तर पछिल्ला वर्ष 3 लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ। यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निलेको असरले गर्दा नेपालमा सुक्खा पनि आउने र तापक्रम औसतभन्दा माथि जाने मौसमविदको अनुमान छ। पछिल्लो 3 घण्टामा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशमा केही ठाउँमा पानी परेको छ। यसैबीच नेपालमा मनसून भित्र अझै एक हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरल र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ीमा हुँदै नेपाल मनसून आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरी नरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9915878917।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अन्कल सेवाहरू,
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 9840222229 र 9865222229।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: ड्रामा केयर, धीरेन्द्र नगर 8, खजुरा, सुर्खेत।
9: सबैको मन सुने
10: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरसँग अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, आर्थिक वर्ष 2075-76 देखि शुरू भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम

0: रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन मात्रै बनाएको थियो। समूह डीमा रहेको नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल उपविजेता भएको छ।
1: समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा शरण भएको नेपाली क्रिकेट टोलीले सेमी फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह एक विजेता नेपालले समूह बीको उपविजेता ओमानसँगको भेट पक्का गरेको हो। पहिलो सेमी फाइनलमा नेपालले भोलि बिहान 7:15 ओमानसँग सिङ्गापुरमा प्रतिस्पर्धा गर्नेछ। समूह शरणका दुवै खेलमा विजय भएको नेपाल समूह विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको हो। दोस्रो सेमी फाइनलमा समूह बीको विजेता हङकङ र समूह एको उपविजेता मलेसियाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेलमा चीनलाई 281 रनले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई 167 रनले हराएको छ। समूह प्रयोजितसँगै एसियन गेम्स स्थान बनाइसकेको नेपाल छको उपाधि जित्ने लक्ष्य सबैमा उत्रेको छ। समूह एबाट नेपाल र मलेसिया एसियन गेम्समा शरण भएका छन् भने समूह बीबाट ओमान र हङकङ शरण भइसकेका छन्। शरण प्रतियोगितामा समूह एका चीन र कतारसँगै समूह बीबाट बहराइन र सिङ्गापुर बाहिरिएका छन्।
0: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिले सम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित। प्रदेशसभाको नवौं बैठक आगामी असार 1 गते बस्ने।
0: दैलेखका विभिन्न वनमा निरन्तर आगलागी 1170 हेक्टर वन क्षेत्र डडेलले नष्ट।
1: बढ़दो गर्मीका कारण बाँकेका धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षा कोठामा पढ्नुपर्दा विद्यार्थीलाई शास्ति।
0: र 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेटमा मधेसले कोशीलाई हरायो। एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98-85-25-002।
5: हार्दिक आमन्त्रण। यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपाज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
6: बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 बिहान 6:30 स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
7: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
7: स्वस्थ खानपिनका साथै

0: राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
3: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
5: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-535-105 र 97-53-00-450।
6: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: नमस्कार, रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा साथी नारायण पौडेल अनि म भावुक योगीको तपाईंलाई हार्दिक स्वागत छ। गेरुवा गाउँपालिकाको कार्यालयबाट प्रभाव भइरहेका सेवा सुविधाका विषयमा जानकारी दिन तथा आगामी दिनहरूमा गाउँपालिकाको कार्यालयले प्रवाह गर्ने सुविधा तथा लागू गर्ने योजना लगायत विविध विषयमा सूचना दिँदै गाउँपालिकालाई सुन्दर, व्यवस्थित तथा जनभावना मैत्री बनाउने उद्देश्यले यो कार्यक्रमको शुरूआत गरिएको हो।
1: रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा गेरुवा गाउँपालिकाको संक्षिप्त परिचय, यिनै विषयवस्तुसँग सम्बन्धित जानकारी, गेरुवा गाउँपालिकाका जनप्रतिनिधिहरू तथा विभिन्न शाखाका प्रमुखहरूसँग गरिएको कुराकानी, गाउँपालिकाका विविध गतिविधिका साथै सन्देशमूलक जानकारी पनि दिनेछौ।
0: यो कार्यक्रम गेरुवा गाउँपालिकाको कार्यालय पशुपतिनगर बर्दियासँग मिलेर शान्ति बजारमा रहेको रेडियो गेरुवा एफएम 90.7 मेगाहर्जले तयार पारेको हो। यो कार्यक्रम बेलुका यस्तै समयमा र पुनः प्रसारण भोलिपल्ट बिहान 7 बजेदेखि रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज र रेडियो टाइगर 99.2 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। यसका साथै तपाईँ हामीलाई रेडियो गेरुवा .com.np, टाइगर खबर .com र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
1: गेरुवा गाउँपालिकाको स्थापना विक्रम सम्बत 2073 साल फागुन 27 गते भएको हो। साबिकका पाताबार, पशुपतिनगर, गोला र मनाउ गाउँ विकास समिति मिलेर गेरुवा गाउँपालिका बनेको हो। 78.41 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गेरुवा गाउँपालिकालाई 6 ओडाहरूमा विभाजन गरिएको छ। विक्रम सम्बत 2078 सालमा गरिएको जनगणना अनुसार गेरुवा गाउँपालिकामा 33,514 जनसंख्या रहेको छ। बर्दिया जिल्लाको सदरमुकाम गुलरियादेखि झण्डै 35 किलोमिटरको दूरीमा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा नदी, पश्चिममा राजापुर नगरपालिका कर्णाली नदी र कैलाली जिल्ला, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र कैलाली जिल्ला अनि दक्षिणमा राजापुर नगरपालिकाले छुट्याएको छ।
0: जातीय विविधता रहेको यस गाउँपालिकामा विकासका प्रशस्त सम्भावनाहरू रहेका छन्। बर्दियाकै पर्यटकीय गन्तव्यको रूपमा रहेको ओखरिया इन्टेक यसै गाउँपालिका अन्तर्गत पर्दछ। सचेत राजनैतिक दल र उत्प्रेरित गाउँपालिकावासी समेत यो पालिकाका दरिलो अनि दिगो विकासको स्रोतका रूपमा रहेका छन्।
1: गेरुवा गाउँपालिकामा आधारभूत तहदेखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरूमा क्याम्पस 1, 5 मावि, 7 आवि, 1-8, 15 प्रावि 1-5 सँगै 56 प्रारम्भिक बाल विकास केन्द्र रहेका छन्। स्वास्थ्य क्षेत्रमा यहाँ 4 स्वास्थ्य चौकी, 1 आयुर्वेद औषधालय र 1 सामुदायिक स्वास्थ्य इकाई तथा 72 ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरूले सेवा दिइरहेका छन्।
0: आजको नागरिकसँग जनप्रतिनिधि रेडियो कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीसँग कुराकानी गर्न गइरहेका छौं। स्वागत छ अध्यक्ष, रेडियो कार्यक्रम नागरिकसँग जनप्रतिनिधि।
2: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँ निर्वाचित भएको 4 भयो, अघिल्लो कार्यकाल पनि 5 थियो, यो कार्यकालको अन्त्यतिर छौँ हामी। गेरुवा गाउँपालिकामा यो 4 अवधिमा के कस्ता कामहरू भए, विशेष गरी गाउँपालिकाका गाउँपालिकावासीका हकका लागि संक्षेपमा बताइदिनुहोस् न।
2: खास गरिकन कार्यकालको कुरा गर्नुभयो, अब यो गाउँपालिकामा पहिलो कुरा त अब भौतिक संरचना विकासकै कुरा चाहिँ मैले यहाँलाई जोड्नु, विकास संरचना धेरै पछाडि, अहिले पनि पछाडि नै छ, पछाडि परेको अवस्थामा हामीलाई थोरै रकमले पनि धेरै कामहरू गर्नुपर्ने र विभिन्न सेक्टरमा पैसा लगानी गर्नुपर्छ। त्यस कारणले हामीले सके जतिको विकास निर्माणमा होस् अथवा सामाजिक कार्यमा होस्, सके जतिको हामीले त्यसमा चाहिँ प्रयास नै गरेका छौँ।
0: सड़क, खानेपानी, विद्युत तथा पूर्वाधार विकासको अवस्थालाई हेर्ने हो भने क्रमिक रूपमा अघि बढ़िरहेको छ होइन, तर पछिल्लो समय गेरुवा गाउँपालिकामा निर्माण व्यवसायले अलिकति समयमै काम सम्पन्न नगरिदिँदा यो पालिकामा विकासका विशेष गरी सड़क पूर्वाधारको काममा चाहिँ अलिक ढिलाइ भएको अथवा विकासका हिसाबले नदेखिएको भने आमजना गुनासो आउँछ। यहाँलाई
2: कसरी लिनुहुन्छ? पक्कै पनि त्यो सही कुरा हो। हामीले कुनै चाहिँ एक वर्ष ठेका हुन्छ, कुनै बहुवर्ष ठेका हामीले निकाल्ने गरेका छौँ र निर्माण व्यवसायहरूले कबुल गरे अनुरूप टाइममा चाहिँ काम हुन सकिरहेको परिस्थिति छैन। खास गरिकन के भने यहाँ अब जेठको अन्तिमसम्म मात्रै काम गर्न सकिने र एकैचोटि कार्तिक मक्सिरबाट चाहिँ सुरु गर्नुपर्ने अवस्था भएको ठाउँ चाहिँ हो यो। त्यसकारणले थुप्रै चुनौतीहरू छन्। हामीले गत साल मात्रै 30-40 लाख रुपियाँ हामीले कारवाहीमा मात्रै पैसा चाहिँ ठेकेदारबाट वसुल गरेका थियौँ पालिकाले उहाँहरूलाई पेनाल्टी हालेर। र पहिलो दोस्रो कुरा, कानुनमा पनि अलिकति जटिलता छ। एकदम सिधै चाहिँ कारवाहीको दायरामा चाहिँ ल्याउन त ल्याउन मिल्ने, धेरै टाइम लाग्ने यो बाध्यता पनि छ। र हामी हाम्रो चाहिँ जनप्रतिनिधिहरू त्यसै गरी कर्मचारी प्राविधिकहरू सबै लागिराखेका छौँ। बारम्बार हामीले मिटिङ राख्ने, उहाँहरूलाई चाहिँ चिठी दिने, थुप्रै कुराहरूमा हामी अगाडि बढेका छौँ। तैपनि चाहिँ अब यो हर कुराले अब मूल्य कुरा त आफ्नो ठाउँमा होला, तैपनि कबुल गरिसक्यो भने त मूल्यसँग सरकारको विषय भएन। उहाँहरूले टाइममा काम गर्नुपर्ने र केही ठेकाहरू चाहिँ तपाईँले भने जस्तै अल्पत्रै त नभनौँ तर यो के छ भने ढिला सुस्ती चाहिँ भइराखेको अवस्था चाहिँ छ।
0: आर्थिक वर्षको अन्त्यतिर छौँ। यो आर्थिक वर्षमा गेरुवा गाउँपालिकामा छवटा वडामा विशेष गरी विकासमूलका काममा भौतिक संरचना, सड़क पूर्वाधारको कुराहरू अब अन्त्यतिर छ, समय नै सम्पन्न हुनेमा कतिको विश्वस्त हुनुहुन्छ?
2: केही अपवाद बाहेक सबै समय नै सम्पन्न चाहिँ हुन्छ। धेरै जसो बहुवर्षीय ठुलो ठेकाहरू बहुवर्षीय नै छ हाम्रो अर्थसँग सम्पन्न हुने र सानातिना ठेकाहरूमा हामी लागि परेका छौँ। अब यो केही सम्पन्न पनि भइसक्यो, केही अन्तिम अन्तिम चरणमा पनि छन् र के छ भने हामी निरन्तर लागेका छौँ, हामी निगरानीमै छौँ र हाम्रो प्राविधिक टोलीदेखि लिएर सबै चाहिँ उहाँहरूसँगै लागिराखेका छन् र धेरै जसो हाम्रो के भने उपभोक्तालाई चाहिँ कम उपभोक्ता गर्ने परिस्थिति पनि सिर्जना चाहिँ छैन। अहिले उपभोक्तालाई पहिलेदेखि हामीले थोरै पैसा 5 लाखभन्दा मुनिको चाहिँ उपभोक्तालाई दिने र त्यसमाथि बिडिङ टेन्डर गर्ने हाम्रो सिस्टम चल्दै आएको हो इमर्जेन्सी बाहेक। त्यस कारणले के छ भने एक त ठेका पनि हामीसँग धेरै खोल्ने हामीले खोल्ने हामी र के छ भने अब समयमा धेरै कुराहरू छ। अब यसमा ढुङ्गा गिटी बालुवाको हिसाबमा पनि समयमा नपाउने, हामीले तोकेका ठाउँबाट त्यो हुन नसक्ने परिस्थिति छ। यो बफर परेको कारणले भर्ती राष्ट्रिय निकुञ्जको पनि यो 15 गतिभित्र त सबै क्लोज भइसकेको अवस्था पनि छ। त्यस कारणले जटिलता त छन्, तैपनि चाहिँ के छ भने हामी प्रयासरत नै छौँ र लागिराखेका छौँ जहाँसम्म सम्पन्न नै हुन्छ।
0: त्यो गिरुवा गाउँपालिकाको मेरुदण्ड हुलाकी सडकसँग जोडिने मुख्य सडकको काम चाहिँ केही महिना अगाडि, केही वर्ष अगाडिबाट रोकिएको थियो, अहिले अलिक पुनः सञ्चालनमा आउन लागेको, निर्माण व्यवसायले काम गर्न लागेको देखिन्छ। त्यो समयमै म्याप थप गरेर पनि समयमा सम्पन्न हुनेमा कतिको यहाँले विश्वस्त हुनुहुन्छ अथवा पहल पनि गर्नु भएको छ?
2: विश्वस्त त हामी चाहिँ छैनौँ, काम त उहाँले अलिअलि गरिराख्नु भएको छ। अब यो 78 अहिलेसम्म 5 वर्षसम्म पनि कुनै पनि ठेका, अब यो नेपाल चाहिँ सडक विभागले यो के अरे गरेको ठेका लागि अफिसले, त्यस कारणले हामीले बारम्बार उहाँहरूसँग पनि अफिससँग पनि कोर्डिनेसन गऱ्यौँ, मन्त्रालयमा पनि हामीले चाहिँ पत्रचार गऱ्यौँ, त्यो अफिसमा पनि हामीले कार्यपालिका निर्णय गरेर धेरैचोटि उहाँहरूलाई चाहिँ तागेता हामीले गऱ्यौँ र उहाँहरू चाहिँ के छ भने यो व्यवसायसँग पनि हामीले चाहिँ संवाद गर्यो। पहिले चाहिँ के छ भने राज्यले पैसा दिन नसकेको अवस्था दर्शाउनु उहाँहरूले सुरु सुरुमा र पछिल्लो पिरियडमा त्यो अफिसको चाहिँ डिसँग कुरा गर्दाखेरि मैले यहाँ जनताले चाहिँ शास्ति भयो, तपाईँहरूले के राख्नु भएको छ, कि त निर्माण व्यवसायलाई चाहिँ कारवाहीमा हाल्नु पर्यो, होइन भने यो काम चाहिँ अगाडि बढाउनु पर्यो भनेर बारम्बार हामीले कुरा गर्दा के छ भने भइराखेको छ भन्ने स्थितिमा एकचोटि चाहिँ धेरै कुरा हुँदा ल तपाईँहरू चाहिँ के छ भने कार्यपालिका निर्णय गरेर चाहिँ दिनुहोस्, हामी कारवाहीमा हाल्छौँ भन्नुभयो। तर त्यसपछि चाहिँ सम्पर्क चाहिँ मैले गरेको छैन। काम चाहिँ अहिले चाहिँ भइराखेको छ अलिकति यो इच्छेजग्रा कामहरू र यो पिच मङ्गलपुरदेखि हाम्रो इन्टेकसम्म यो 26.5 किलोमिटर पिच त एक भित्ता पनि चाहिँ भएको छैन। अब यो के छ भने हाम्रो अन्तर्गत पनि खासै परेन, तर निगरानी र सबै कुराहरू हुन त पछिल्लो पिरियडमा कोर्डिनेसन चाहिँ अब यो व्यवसायले समस्या पर्दा भइरहेको छ र हामीले पनि समस्या कुनै समस्या छ भने स्वयं म गएर पनि त्यहाँ चाहिँ समाधानतिर म लाग्छु। तपाईँहरू काम मात्रै गर्नुहोस् भन्दाखेरि पनि उहाँहरूले चाहिँ मेसो त नपाउने कुरो भएन, त्यत्रो व्यवसाय गर्छु भनेर लिएको ठेका पाँच वर्ष हुँदाखेरि पनि सम्पन्न नहुनु विडम्बना नै छ। हामी पनि लागिरहेको छौँ उहाँहरूलाई सहयोग गराउन। अब खास गरी जुन अफिसले त्यो क्यान्डिडेट चाहिँ आह्वान गर्यो, जुनले सम्झौता गरेको छ, अलि उत्तरदायी उहाँहरू पनि हुनुपर्ने। हामी पनि आफ्नो ठाउँमा छौँ, तर हाम्रो ठाउँमा बनिराखेको छैन। थुप्रै यो बाटोले गर्दाखेरि थुप्रै चाहिँ अप्ठ्यारा परिस्थिति चाहिँ सिर्जना भएको छ। मेरुदण्डकै रूपमा यो लामो बाटो अलिकति गौरवकै योजना जस्तो यो बाटो हुँदाखेरि अहिलेसम्म सम्पन्न नभएको अलिकतिकै निकै अप्ठ्यारो चाहिँ महसुस चाहिँ भएको छ। सबै
3: यो कार्यकालको अन्तिम बजेट बनाउने तयारीमा हुनुहुन्छ, विशेष गरी कस्ता खालका योजनालाई प्राथमिकता दिएर बजेट बनाउँदै हुनुहुन्छ?
2: हामी त्यो विगत वर्ष चाहिँ अब सबै सेक्टरमा जे जति हामीले लगानी गर्न सक्छौँ, कृषिदेखि लिएर सबै भौतिक निर्माण कुराहरूमा पनि धेरै माग छ। यहाँ धेरै कामहरू अझै बाँकी छ, गर्नुपर्ने कामहरू थुप्रै कामहरू छन्। त्यस कारणले त्यसैलाई निरन्तरता हामीले चाहिँ दिने हो। खासै नयाँ नौलो त्यस्तो छैन। हामीले चाहिँ के छ भने अधुरा अपुरादेखि लिएर कहीँ नयाँ गर्नुपर्ने, सबैलाई चाहिँ कोही कामै नभएको ठाउँ पनि अलिकति हेरेर त्यो हिसाबले गर्ने योजनामा चाहिँ हामी छौँ। त्यसै गरी यहाँ पनि हाम्रो अन्तर्गतमा परेको यो हस्पिटल पनि बारम्बार एकचोटि कार्यक्रम हालले प्रोसेसको ढलन सलन गर्यो व्यवसायले, फेरि चाहिँ त्यसो भने सुस्त गतिमा काम भइरहेको छ। यो दुईटा योजनाले अलिकति गिरुवामा अप्ठ्यारो परेको परिस्थिति चाहिँ छ, र एउटा यो कोल्ड स्टोरमा पनि अलिकति समयमा काम हुन सकिरहेको छैन। अरू कामहरू चाहिँ के छ भने भइ नै राखेको छ, र यदि हुन नसकेको काम अल्टर गरेका काममा हामी चाहिँ के छ भने कारवाहीको दायरामा चाहिँ ल्याउँछ।
3: त्यो गाउँपालिकाभित्र स्वास्थ्य संस्था चाहिँ निकै अब्बल पाइयो, जिल्लामै पनि उत्कृष्ट रूपमा, शिक्षामा पनि पछिल्ला अघिल्ला केही वर्ष भन्दा यो पछिल्लो वर्षमा चाहिँ शिक्षामा पनि केही सुधार भएको पाइयो। अब शिक्षा र स्वास्थ्यलाई यहाँहरूले प्राथमिकतामा राख्नु भएको छ नै, कृषिको अवस्था कस्तो छ, के गर्नुहुन्छ?
2: कृषिमा खासै हामीले गर्न सकिरहेको अवस्था चाहिँ छैन सोचे जस्तो। अब एन्टीकरणहरूका वितरण गर्ने गरेका छौँ हामीले, यस्तै डिभिजनमा पनि प्रिपेरेसन अनुदानमा चाहिँ गर्ने गरेका छौँ। धेरै नै गर्नुपर्ने कुराहरूमा हामीले गर्न सकिरहेको चाहिँ छैन, किनभने धेरै गेरुवा गाउँपालिकाका जनताहरू धेरै कृषिमा आश्रित भए पनि अरू कामहरू चाहिँ थुप्रै छ। तैपनि अलिकति सहजोस् भनेर हामीले के छ भने भेटनरी कृषि प्राविधिक प्रत्येक वडामा हामीले चाहिँ खटाएका छौँ। कम्तीमा पनि किसानलाई कुनै रोग केही लाग्यो भने कसरी चाहिँ सल्लाह दिने, के गर्न सकिन्छ भनेर पनि सहजोस् भनेर हामीले चाहिँ दरबन्दी क्रिएट गरेर करारमै भए पनि राखेर चाहिँ उहाँहरूले सहयोग गरेका छौँ। र यो यान्त्रिकरणमा पनि मागे धेरै हुन्छ, हामीसँग स्रोत पैसाकै कुरो, पैसा कम हुन्छ। र अहिले यो वर्ष चाहिँ हामीले विनियोजन गरेको पैसा चारचोटि पाँचचोटि हामीले चाहिँ टेन्डर आह्वान गऱ्यौँ, अहिलेसम्म चाहिँ हाल्न सकेको छ। फेरि अन्तिम चरणमा फेरि हामी हाल्दैछौँ। अब यो रेटको कारणले हो, कुन कारणले त्यो हुन सकिरहेको छैन। र कृषिमा सोचे जति हामीले चाहिँ लगानी गर्न सकिरहेको परिस्थिति छैन। सोच भए पनि अब खास गरी आर्थिकै कुरा छ, धेरै सेक्टरमा हामीले काम गर्नुपर्ने भएको कारणले पनि धेरै गर्न सकिरहेको छैन होला, तर पनि केही सम्बोधन चाहिँ हामीले गर्न सकिरहेको छौँ।
3: गाउँपालिकाको प्रमुख अध्यक्षको रूपमा काम गर्दै गर्दा सबैभन्दा ठुलो चुनौती चाहिँ के महसुस गर्नु पर्यो दुई कार्यकाल?
2: चुनौती त अब धेरै हुन्छ। यो के छ भने टाइमै म्यानेज गर्न सकिने नसकिँदो रहेछ। यसमा अफिसियल हिसाबमा पनि गर्नु पर्यो, पब्लिकको काम गर्नु पर्यो, संस्थाको काममा जानु पर्यो, सामाजिक कार्यमा जानु पर्यो। टाइमै म्यानेज नभए पनि केही कुराहरू चाहिँ छुटेको होला, तर पनि चाहिँ के छ भने म निरन्तर यहीँ बसेर सेवा गर्दै आएको छु। सकेको चाहिँ गर्ने हो, नसकेको कुराहरू भन्ने पनि होइन, नसकेको कुराहरू गर्न पनि सकिन्न।
3: नमुना गाउँपालिका बनाउँछु, सोचे जस्तो बनाउँछु भन्दै गर्दा पनि के चाहिँ चुनौती आयो र मुख्य चुनौती भन्नु पर्यो भने, जस्तो यहाँ चाहिँ निकुञ्जसँग जोडिएको पालिका पर्छ होइन, अघि नै यहाँभन्दा अगाडि कुरा गरी निर्माण व्यवसायले समयमा काम सम्पन्न नगरिदिँदा कर्णाली नदीको भङ्गालो गेरुवा नदीसँग जोडिएको छ, भाडी दुबान कटानको समस्या होला, यस्ता कस्ता खालका के चुनौती छन् संक्षेपमा बताइदिनुहोस् न।
2: चुनौती त थुप्रै छ, तपाईँले कुरो गर्दै राष्ट्रिय निकुञ्जसँग हामी पुरै पालिका नै बफरभित्र पर्छ, र हामीले केही गर्न तपाईँले अघि नमुना पालिकाको कुरा उठाउनुभयो। नमुना त यसो हो, अब स्रोत साधनै हो, मेन कुरो पैसाको कुरो, हामीले राजस्व कुराहरू हुन्छ, राजस्व कुरा हाम्रो के पनि छैन। अब यो हाँस्य निकुञ्जको एरिया भएको कारणले हामी ढुङ्गा गिटी बालु इत्यादिमा पनि हामीले राजस्व उठाउन सक्दैनौँ। त्यस कारणले अरू राजस्व हाम्रो एकदम न्यून न्यून हुनाले पनि अब अरू राजस्व छैन, मालपुर थालपाबाट त्यही पाँच रुपियाँबाट स्टार्ट छ, त्यहीबाट मात्रै हो हाम्रो आउने। र अरू हामीले गर्न खोजेका कामहरूमा पनि के छ भने बर्दे राष्ट्रिय निकुञ्ज तगारो भएर चाहिँ उभिएको अवस्था चाहिँ हो। उदाहरणको लागि हामीले त्यो पार्कमा त्यो पनि चार पाउन्ड वर्षको पाँच करोडको टेन्डर गऱ्यो, व्यवसायलाई चाहिँ के छ भने मोबिलाइजेसन चाहिँ दिएर चाहिँ काम गर्ने अवस्थामा यो आई चाहिँ स्वीकृति नै गरिदिएन, यसो ठेका तोड्नुपर्ने अवस्था। एउटा सानो पर्यटनले पनि भोलि बिहान अब यो बर्दे राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटनलाई अलिकति अगाडि बढ्ला, हाम्रो ठाउँलाई पनि अलिकति चाहिँ पर्यटकको हिसाबले अगाडि जाला भनेर त्यो चाहिँ गरिएको, धेरै पैसा भएर पनि ठेका गरिएको चाहिँ होइन। त्यो पर्यटन मन्त्रालयसँग मिलेर साझेदारीमा हामीले टेन्डर गरेको छ, त्यसको चाहिँ एकदम म्याजिकमा त्यो पनि अहिले तोडिएको अवस्था चाहिँ छ, काम गर्ने वातावरण चाहिँ त्यस्तो छैन। र खास गरिकन यहाँ कुनै पनि काम नभएको विगत भएको कारणले पनि जति पैसा लगानी गरे पनि नदेखिने परिस्थिति छ। केही नभए पनि यो आठ नौ वर्षको पिरियडमा के अरे अहिले अलिकति अगाडि नै भएको छ, टिचरहरू पनि हामीले गऱ्यौँ, केही पुलिसदेखि लिएर यो कुलै कुला भएको ठाउँ हामी कहाँ अझै थुप्रै कामहरू गर्न पाएको छ। तर के छ भने एकदम न्यूनतम आवश्यकता पब्लिकको यही भौतिक संरचनाई नै बढी माग छ यहाँ। त्यस कारणले अब तपाईँले अघि धेरै कुरा गर्नुभयो, शिक्षा स्वास्थ्य कुरा पनि स्वास्थ्यमा पनि हामी यो मूल्याङ्कन गरेदेखि नै प्रथम हुँदै आएको छ बर्दिया जिल्लामा। र हस्पिटलको कुरा अघि मैले भने अब हस्पिटलमा पनि हामीले 9 करोड कतिको चाहिँ टेन्डर गरेर अहिले त्यो पनि समय सिद्धिन थाल्दा पनि सम्पन्न हुन सकिरहेको छैन निर्माण व्यवसायहरूको ढिला सुस्तीले। हामीले कारवाही भन्नाले पेनाल्टी हानेका छौँ, उसको चाहिँ क्षति त भएको छ तर समयमा काम हुन सकिरहेको छैन। अब यो काम अगाडि बढेन भने फेरि हामी कारवाही प्रोसेसमा चाहिँ लाग्नेछौँ। अरू चाहिँ अब यो शिक्षामा के थियो भने अहिले अलिकति हामी पछाडि नै थियौँ, अहिले अलिअलि ट्र्याकमा चाहिँ आउन थालेको छ, एकदमै राम्रो चाहिँ छैन भएकै छैन अहिले। त्यस कारणले के छ भने नि शुल्क शिक्षा पनि हामीले चाहिँ लागू गरेका अहिले 2-3 वर्ष नै हुन लाग्थ्यो र पछिल्लो पिरियडमा कम्तीमा पनि सामान्य नागरिकका छोराछोरीहरूले निशुल्क पढ्नु पनि उहाँले भन्नुभएको छ। हामी एकदम 35-40 जना टिचरहरू पनि पालिकाले दिएको छ, सबै सेवा पाउनु पर्ने सबै त गर्न सकिरहेको छैन, तैपनि चाहिँ के छ भने भौतिक संरचनादेखि लिएर विद्यालयको पुरानो तुलनामा अलिकति अगाडि नै अहिले अगाडि नै छ। र विगत अरू आउने वर्षहरूमा पनि के छ भने हामी शिक्षा स्वास्थ्य यतातिर ध्यान दिएर नै लाग्नेछौँ भन्ने मैले तपाईँलाई भनाइराखेँ।
3: यहाँले प्रतिबद्धता जनाए अनुसार समुदायले गरेका माग अनुसार के कति काम भयो जस्तो लाग्छ यहाँलाई?
1: अब प्रतिबद्धता त त्यस्तो खालको जनाएको त मलाई लाग्दैन, हामीले गर्न सक्ने काम गर्ने हो। र अब पब्लिकका मागहरू के छ भने समुदायका धेरै हुन्छन्, सबै सम्बोधन गर्न सकिन्न, त्यो उहाँहरूले बुझ्नु पनि भएको होला, केही अहिले पर्छन् केही पछि पर्न सक्छन् होइन। त्यस कारणले के छ भने सबै गर्नै सकेका छ भन्नुभन्दा पनि के छ भने प्राथमिकता पर्दा पर्दै पनि कुनै काम नगर्न सकिएको परिस्थिति पनि होला, त्यसलाई चाहिँ हामी अगाडि बढाउनेछौँ। अर्को कुरा अब यो विपदको हिसाबले पनि धेरै चाहिँ जोखिमपूर्ण पालिका चाहिँ हो हाम्रो, अब यतातिर गेरुवा नदी, यता कर्णाली नदी, बर्दे राष्ट्रिय निकुञ्जको डेलीको जनावरको आक्रमण, मानवीय हिसाबले नभए पनि लगायत खेतीबारी पनि मानिसले राम्रोसँग गर्न नसकेको परिस्थिति, धेरै जटिलता चाहिँ छ। यसलाई चाहिँ के छ भने खास गरिकन सिमानाकै कुरो आउँछ, यो सिमाना निर्धारण भएर बर्दे राष्ट्रिय निकुञ्जको एकातिर र आफ्नो पालिकाको सिमाना भयो भने काम गर्न पनि सजिलो हुन्थ्यो, आफ्नो सिमानामा ढुक्क भएर चाहिँ के छ भने अब अहिले त के छ भने केही काम गर्दाखेरि पनि उसले बर्दे राष्ट्रिय निकुञ्ज रोक्दिने, आफूले पनि खासै काम केही नगर्ने, सुरक्षित गर्नुलाई त काम त बर्दे राष्ट्रिय निकुञ्जले हानी नोक्सानी उतैबाट जनावरले भइराखेको अवस्थामा मानवीय यत्रो क्षति भएको छ, जनधनको क्षति भएको अवस्थामा पनि बर्दे राष्ट्रिय निकुञ्जले चाहिँ के छ भने विकास निर्माणमा अथवा त्यसलाई चाहिँ अलिकति गर्ने किनारमा त्यो अवस्था चाहिँ छैन। उही पालिकाले चाहिँ अलिकति अब हुन पनि सही कुरा पब्लिकले त नजिकको सरकार हामीलाई नै भन्ने हो, हामीले पनि उहाँहरूले पहल गर्ने, अब त्यो पैसै छैन ऊ छैन भन्ने ठुलो योजना चाहिँ के छ भने सङ्घ प्रदेशबाट अहिलेसम्म
2: हुन सकिराखेको परिस्थिति छैन।
3: आगामी अङ्कमा यहाँसँग थप विषयमा कुराकानी गरौँला। आजको अङ्कको अन्त्यमा रेडियो सुन्ने सम्पूर्ण श्रोता, विशेष गरी गेरुवा गाउँपालिका वासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई के चाहिँ सन्देश दिन चाहनुहुन्छ?
2: के भने हामीले पनि तपाईँको चाहिँ सेवा गर्नुभयो, उहाँहरूको यहाँहरूले पनि सकारात्मक भएर गर्नुभएको छ। अहिलेसम्म यहाँको सबै के कस्तो चाहिँ गेरुवा गाउँपालिकाको परिस्थिति छ, यहाँको आयस्वरूप के छ कस्तो छ भनेर पनि सबै चाहिँ बुझ्नु भएको छ यहाँको नागरिकले। अहिलेसम्म उहाँहरूले पनि सहयोग गर्नुभयो, हामीले पनि सबैको सहयोग गर्यो र पहिलो कुरा गेरुवावासी सम्पूर्णलाई चाहिँ उहाँहरूले पनि सहयोग गरेकोमा धेरै धेरै धन्यवाद। र यो तपाईँको यो रेडियो मार्फत सुन्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै शुभकामना र धन्यवाद दिन्छु।
3: निकै व्यस्त समयका बावजुद पनि रेडियो गेरुवा एफएमले सञ्चालनमा ल्याएको नागरिकसँग जनप्रतिनिधि रेडियो कार्यक्रममा समय दिनुभयो। महत्वपूर्ण समय र जानकारीका लागि गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
0: तपाईँ अहिले रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज, रेडियो टाइगर 99.2 मेगाहर्जका साथै अनलाइनमा रेडियो गेरुवा .com.np, टाइगर खबर .com र हाम्रो पात्रबाट पनि रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधि सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो गेरुवा एफएमले गेरुवा गाउँपालिकाको कार्यालय पशुपति नगर बर्दियासँग मिलेर तयार पारेको हो।
1: यो जानकारी सँगै अब हामी कार्यक्रमको अन्तिमतिर आइपुगेका छौं। कार्यक्रमको यो अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँका केही जिज्ञासा, सुझाव र सल्लाह छन् भने लेखी पठाउन अनुरोध गर्दछौ। अब आजको कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ।
0: कार्यक्रम सुनिदिनुभयो तपाईँलाई धन्यवाद। कार्यक्रमको अर्को अङ्क हामी आजकै समयमा लिएर आउनेछौ। सामुदायिक रेडियो, समुदायको आवाज, रेडियो गेरुवा एफएमबाट प्रसारण हुने गेरुवा गाउँपालिका विशेष रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिका आउँदा भाग पनि सुन्ने प्रयास गर्नुहोला।
1: गेरुवा गाउँपालिकालाई सुन्दर, शान्त र व्यवस्थित बनाउँदै आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउने जिम्मेवारी हामी गाउँपालिकावासीहरूको नै हो। गाउँपालिकाभित्र रहेका स्रोत र साधनहरूको समुचित प्रयोगबाट व्यक्तिगत, आर्थिक तथा सामाजिक विकास र उत्पादकत्वमा वृद्धि गरी समृद्ध जीवनयापन गरौं।
0: त्यसैले आउनुहोस्, गेरुवा गाउँपालिकाले प्रवाह गर्ने हरेक सेवा सुविधामा निरन्तर निगरानी राख्दै, खबरदारी गर्दै निर्माणाधीन विभिन्न आयोजनाहरूमा हातेमालो गरौं। अर्को भागमा फेरि भेट हुने नै छ। सुझाव सल्लाह पनि लेखी पठाउनु हुनेछ भन्ने आशा गर्दै कार्यक्रम संयोजक सौगात श्रेष्ठ, प्राविधिक मित्र राम बहादुर, साथी नारायण पौडेल र म भावुक पनि विदा हुन्छौ।
1: नमस्कार।

0: कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

0: भुरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भुरिगाउँ बजार, बर्दिया।
1: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरिगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू, पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउ, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क नम्बर 98582-25002।
4: हार्दिक आमन्त्रण। यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बजेदेखि बिहान 6:30 बजेसम्म पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपाज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते, समय बिहान 4:30 बजेदेखि बिहान 6:30 बजेसम्म, स्थान ठाकुरबाबा नगरपालिका 7, कानपुर स्थित खेल मैदान, मोहनपुर, बर्दिया।
5: दिनका कामो टाटल बयाल बहक निसेक जाए, मै त बिहान नि खेतवा जाइ डुना छ है
6: बाबा। लोई छाता फेलै जाओ, खेतवा से लौटा बेर महा कररा घाम रठा।
5: ए का बिसिनु का बिसिनु, कलक त छा त बिसाइ टुका हु लान त छाता। ओहो, मै त एक पानी बोटलिन जीवन जलझ मिलाइ बिसारनु।
6: तु बिस्ताजी ठोकै का, मै त मन पानी जीवन जल मिला खडेर रखनु बाबा। बेन सुई पानी भरि सक्कु पि होना पस्ना नसे निकल कर जो सुखा हो जाए का
5: पटावा मही। अब बिहान का काम, दिन का आराम।
6: हाँ तो बिहान काम, दिन का आराम।
7: गर्मी मौसम में लू चिटिंगा घामन से बचकला छाटा नती कपार छोप पनेंगी, ध्यार से ध्यार पानी पी, शरीर जू ढरक लाग मौसमी फलफूल खाई, ओ घर स्कूल के छानी जुरार बनेना जुगार लगाई।
8: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाज जारी संदेश।

kabul mü?

0: होइन अञ्जना, पैसा शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौती भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9815 72681 र 9814 24650।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

हवस् त, एथेन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।